भक्त पनि हो, यदि नकारात्मक किसिमका गुणहरु भयो भने मन नकारात्मक पनि हुन्छ। त्यसैले आउनुहोस्, मनलाई हामीले आज मनलाई बुझ्नु अति आवश्यक छ। अर्को कुरो, आज संसारमा समाजमा हामी हेर्छौँ मान्छे एकलाई अर्कोलाई पराजित गरेर अगाडि बढ्न चाहन्छ। पराजित गर्नु भनेको आज मान्छेले हो पराजित अर्कोमाथि प्रहार गरेर हुन्छ कि अथवा कुटिल कर्महरूद्वारा अरूलाई जित्न चाहन्छ। वास्तवमा त्यो आज त्यही दुःखको कारण हो, त्यही मनको हटलाई जित्न नसकेको कारणले उसले दुःख पाइरहेको छ। मनलाई जित्नु हो, जित्नु त पर्छ, तर कसरी भन्दा मनलाई अरूको मनलाई जित्नको निमित्त, अरूको मनलाई अरूभन्दा अगाडि जानको निमित्त यो हामीले अरूको मनलाई सकारात्मक कुराहरूबाट प्रभावित पार्नु अति आवश्यक छ। त्यसले पनि मानिसलाई मनलाई जितेर अगाडि बढ्न सक्छ। आदरणीय श्रोतावृन्द, त्यसैले यो भौतिक रूपमा अरूलाई जित्नुभन्दा पनि मानसिक रूपमा अरूलाई मन छोएर यदि पराजित विजय हासिल गर्नु भनेको महत्वपूर्ण कुरा हो। हामी हेर्छौं आज कयौं मान्छेहरूले हरेक मानिसहरूको विभिन्न सकारात्मक कुराहरू गरेर नै आज मानिसको मन जित्ने काम गरेका छन्। मन त जित्नुपर्छ, तर भौतिक रूपमा होइन, हामीले मानसिक रूपमा मनलाई जित्नु अति आवश्यक छ। अनि मात्र त्यो वास्तविक विजय हुन्छ र सहनशीलता र अहिंसालाई यो कायरता ठान्नु नकारात्मक सोच हो। आज मान्छेले के ठानिदिन्छ भने यदि कसैले सहन छ सज्जनतापन हुन्छ गरेर उसले सहन छ, कसैले नराम्रो गर्दा पनि यदि सहनशील भएर बस्दछ भने त्यो मसँग डरायो भनेर गलत अर्थ लगाइदिन्छ। अनि कसैले हिंसा नगरेर अथवा नराम्रा काम नगरेर सज्जन अहिंसात्मक ढंगबाट बाँच्न जिउन चाहन्छ भने उसलाई आज चाहिँ यो कायर भनेर सोचिदिन्छ। त्यो वास्तवमा त्यो राम्रो होइन। ऊ सहनशीलता उसको आफ्नो सज्जनता हो, ऊ डराएको होइन। अहिंसा भनेको उसको ज्ञान हो, ऊ चाहिँ ऊ जताततै चाहिँ छताछुल्लो भएको अवस्था होइन। यसरी बुझ्नु पर्दछ। सन्तको पहिचान भनेको अर्को कुरा, आज हरेक मान्छे देखावटीमा सन्त बन्न चाहन्छ र त्यो केमा भन्दाखेरि पोसाक लगाएर। सन्तको पहिचान पहिरन होइन आदरणीय सज्जनवृन्द, साँच्चै वास्तविक सन्त यदि बन्ने हो, महात्मा यदि भक्त बन्ने हो भने उसको चरित्र सफा हुनु पर्दछ। चरित्र साधु नाम, चरित्रले नै मान्छेलाई साधु बनाउँदछ। असल चरित्र निर्माण गर्यौं भनेपछि हामीले हरेक ती वस्त्रहरू हामीले लगाइरहनु आवश्यकता छैन, चरित्रले नै साधुको पहिचान दिइरहेको हुन्छ। आचरणले हाम्रो आचरण ठिक हुनुपर्दछ। अब आज हाम्रो चरित्र हाम्रो आचरण ठिक छैन तर बाहिरी हामीले लुगाले वस्त्रहरूले त्यसलाई छोपेर आफूलाई साधुको रूप यदि प्रस्तुत गर्न खोज्यौं भने त्यो केवल ढङबाजी भन्दा अरू के पनि हुन्न, आडम्बर भन्दा के पनि हुन्न। आदरणीय सज्जनवृन्द, यदि साधु भन्ने हो, यदि सन्त भन्ने हो भनेपछि पहिरन होइन, चरित्र रूपी वस्त्र हामी धारण गरौं, आचरण रूपी वस्त्र हामी धारण गरौं। हामी स्वतः एवमेव साधु र चरित्र कसैले भन्नु पर्दैन, हामी स्वतः स्वयं साधु बन्न सक्छौं र हामी हाम्रो जीवनमा सुखै सुख हुन सक्छ। आदरणीय सज्जनवृन्द, संसारमा बाँच्नु नै छ भने अरूको हित र सेवाको भावनाको साथमा बाँचौं। जोसँग असल चरित्र छ, जोसँग असल आचरण छ, ऊ वास्तवमा किन कसरी पहिचान हुन्छ त वस्त्र बिना नै भन्दा, उसले त्यही प्रकारको अरूमाथि चाहिँ दया गरेको हुन्छ, त्यही प्रकारले हित हुने कामहरू गरिरहेको हुन्छ, सेवाका भावहरू प्रस्तुत गरिरहेको हुन्छ, अनि उसको वस्त्रको सट्टामा चरित्र आचरणले ऊ साधु भनेर आफूलाई पहिचान दिइरहेको हुन्छ। आदरणीय सज्जनवृन्द, त्यसैले निरङ्कारी बाबा हरदेवजीले भनेर जानुभएको छ, संसार होइन सम्हार होइन श्रृङ्गार गरौं, घृणा होइन प्रेम गरौं, विनाश होइन विकास गरौं, विभाजन होइन एकता कायम गरौं, अन्धकार होइन ज्ञानको दीप जलाऊ भनेर हाम्रो विगत निरङ्कारी सद्गुरू बाबा हरदेव महाराज
ले भन्नुभएका यी महान वाणीहरूलाई आत्मसात गरौ। आज वर्तमान अवस्थामा सद्गुरुमाता सुदीक्षाजी महाराज पनि यिनी भावनाहरूलाई आज मानव जन जनमा प्रसारण गर्ने प्रयत्न गरिरहनु भएको छ। त्यसैले हामीले यी कुराहरूलाई गहन रूपमा चिन्तन गर्नु मनन गर्नु अति आवश्यक छ। साँच्चै मानव जीवनलाई यदि सार्थकता दिने हो भने आदरणीय सज्जन ब्रेन हामीले यी कुराहरूलाई आत्मसात गर्नु नै पर्दछ। यदि यी कुराहरूभन्दा अरू कुराहरू यदि हुन्छन् भने त्यो केवल ढुवाङ आडम्बर बाहेक अरू केही पनि हुन सक्दैन। अत आदरणीय सन्त महानुभाव जस्तो विचार त्यस्तै व्यवहार हुन्छ। त्यसैले हामी जे सोच्दछौ त्यही व्यवहारमा हुन्छ। जस्तो व्यवहार गर्दछौ त्यस्तै चरित्रको निर्माण हुन्छ। आदरणीय सज्जन ब्रेन जस्तो चरित्र हुन्छ त्यस्तै जीवन बन्दछ। त्यसैले जीवन बदल्नु नै छ भने पहिले आफ्नो सोच बदल्नु जरूरी हुन्छ, आवश्यक छ। आजको माग पनि त्यही हो। हाम्रा ग्रन्थहरूले दर्शनहरूले दिन खोजेको सन्देश पनि यही हो। यति भन्दै वाणीलाई विराम दिन्छु। हवस्, आज सबैको दिन शुभ रहोस् भन्दै म यहाँहरूबाट उजेल पर्दछु। हवस्, धन्यवाद, नमस्कार, नमन छ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। सबैको भलो होस्, जय होस्।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9847827359।
5: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
8: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
9: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
8: तपसिल
9: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
8: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
9: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
8: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
9: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
8: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
9: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
10: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
11: त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सन् 2026 नेपाल सम्बत घर जग्गा दल हदबन्दीको भन्दै रोका नेपाल भारत बोर्डर क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका तीनवटै भल्बको शल्यक क्रिया
1: जापानको दक्षिण मुखे टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकियो उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: साझा खबरको सबैभन्दा शुरूमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग
1: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सभापति रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको रासोपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो। सामाजिक रूपमा फैलिन नसक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो। बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाका कसूरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुमति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ। आफ्नो उत्तेजना आक्रोश बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिन उहाँले अपील समेत गर्नुभयो। एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अप्नाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो।
3: सरकारको जवाफ पनि माग्छौं र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौं। तर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ यो बेलामा हाम्रो पनि केही जिम्मेवारीहरू छन्। तपाईँ म हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ। हामीले संयमता गुमायौं र धैर्यता राख्न सकेनौ भने हामी सबैले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु, यो बेलामा अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ। विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूको बीचको बन्धुत्व, यो नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो। यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ। समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई, खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु। नेपाली कंग्रेसका साथीहरू जी ठाउँहरूमा हुनुहुन्छ, मेरो तपाईँहरू सबैलाई अनुरोध छ, यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस्, दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ।
0: यसैबीच सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी पकली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर भुटहा कप्तानगंज घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर देवानगंज 3 का ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित देवानगंज हरिनगर कप्तानगंज भुटहा लौकही भण्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अपनाइएको स्थानीय प्रशासनले बताएको छ।
1: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन् तर राज्य मुख दर्शक बनेर बस्यो संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो। आक्रमण गर्ने धम्की आउन थाल्यो। फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायण अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। का अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता 2-3 जना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ़दै गएको उनीहरूले बताएका छन्।
0: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान 1 जना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
4: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
0: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 को 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
5: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
6: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
5: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
6: शिक्षा छात्र संकाय बीएल ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
5: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
6: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
5: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
6: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
5: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
6: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
5: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
6: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
5: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
6: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
5: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
6: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
5: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
7: तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोका, न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोका हुँदा लालपूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोका गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव, 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3.5% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर, जग्गा विवादले अल्झियो रानी जमराको तेस्रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
0: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको संसदीय सुनवाई सम्पन्न गरेको हो। आयुक्तमा सिफारिश हुनुभएका डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई सम्पन्न भएको हो। समितिले आज प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको पनि सुनवाई गर्नेछ। सुनवाई प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्ने पनि उल्लेख गरिएको छ। समितिमा सुनवाईका क्रममा प्रस्तावित आयुक्त सुब्बाले आगामी निर्वाचनमा सूचना प्रविधि दुरूपयोगको चुनौती थपिने बताउनुभयो। सुब्बाले डिपफेक, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार जस्ता चुनौती थपिने धारणा समितिमा राख्नुभयो र त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीका समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घर जग्गा लगायत हितु बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082/83 को तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81/82 तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिमनदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगीसँग संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही, पुनर्योगले सच्यायो कक्षा 12 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय बेहोर्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइतीघर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
7: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी जहाज व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमरिनले यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा एकजना नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै छवटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका

0: कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौँ हामी, मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवत अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यस कारणले यो मनसूनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसूनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसम जन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
3: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
2: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको, र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं, त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
3: www.hydrology.gov.np
2: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौं र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
3: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
2: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस

0: पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
1: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमता अपनाउन शिष्ट राजनीतिक नेतृत्वको अपील। कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
1: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित। 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 का 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
2: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का। नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 वटै भल्प सफल शल्यक्रिया।
1: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी। युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति। व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
2: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको पाद यात्रा सकियो। उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन। चिकित्सकमाथि बेलाबखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ। अस्पतालको ढोका जस्तो देखिन्छ। ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड़दै पुगेका छन्। झ्याल खुल्ला छ। झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ। हेलो, अस्पतालमा गर्नु भा? सरी, रङ नम्बर, यो त हड़ताल पर्यो।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। दौलतपुर घाटमा निर्माण भएको झुलुङ्गे पुल चर्कियो, पुल मर्मतको लागि निर्माण कम्पनी आज टीकापुर आउँदै। इलाका प्रशासन कार्यालय टीकापुरद्वारा 40 स्थान राहदानी होलाक सेवा मार्फत वितरण। कैलालीमा 1 वर्षमा 558 नयाँ घरेलु तथा साना उद्योग थपिए। बालबालिकाको संरक्षण र प्रवर्धनका लागि टीकापुरमा छलफल। बालबालिका सम्बन्धी छरिएर रहेका कानूनलाई संशोधन र एकीकृत गरी बनाउनु पर्नेमा जोड़। र कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त। अब खोज खबर विस्तारमा। कैलाली र बर्दिया जोड्ने दौलतपुर घाट कर्णाली नदीमाथि बनेको झुलुङ्गे पुल चर्किएको छ। पुल बनेको केही महिनामै पुलको केही भागमा चर्किएको छ। झुलुङ्गे पुल बनेपछि हौसिएका नागरिकहरू पुलको केही भागमा चर्किएपछि निराश भएका छन्। चर्किएको पुल मर्मतका लागि निर्माण कम्पनीको टोली आज काठमाण्डबाट टीकापुर आउने भएको छ। पुल निर्माण थानी निर्माण सेवाले गरेको थियो। पुल चर्किएको विषयमा थप जानकारी दिँदै निर्माण व्यवसायी विक्रम बस्नेत।
1: पल भन्यो भने सानो सो जुन सिडी हुन्छ नि चढ्ने झन्काई बनाएको जुन त्यसरी तपाईँ जुन तपाईँ बर्खाको उसले गर्दा जुन हात्ती पाइल पुरै बसेर लाग्छ त्यही 100 भन्दा 2 टा पिँढीहरू मात्र हो। त्यसलाई पनि हाम्रोमा जुन क्षेत्रले अपेक्षक कुरा पुसिया छ उहाँहरूले मलाई त्यहाँ गएर त्यसलाई अब मेन्टेन्स गरिदिनु भन्नुभएको छ। मेन्टेनेन्स भनेर तपाईँको टोटल्ली अब त्यो पुरै भत्का बनाउने कुरो हुँदैन होइन। जहाँ जुन छुटिया छ नि त्यसलाई चाहिँ राम्रो मसला बनाएर सानसान जाली हालेर गर्नु भन्नुभएको छ। म त्यही गर्नलाई भनेपछि लाग्छ कारण क्षमता भन्दा बढी मान्छे भए जस्तै 1200 पुरासान चढ्नुपर्ने पुलमा तपाईँले 3035 चढ्नु भने तपाईँको त्यो जुन पारवान क्षमता लोड धान सकेन पुलले। हाम्रो इस्टिमेट के छ भने 1250 जना चाहिँ एक छेकम पूर्वार पार गर्ने भनेर। अब यहाँ त कस्तो भइदियो भने जनताले नबुझ्यो कि बुझाउन नसक्यो कि नपढ्यो भने उनीहरूले हामीले बोर्डमाथि स्पष्ट लेखाएको छ एकचोटिमा 1250 जना मान्छे चढ्नु होला भनेर लेखा। अब यहाँ त मान्छे कस्तो होला जुन तपाईँ शनिबार आइतबारको दिन तपाईँको कम्ती पनि 2500-3000 लिटरलाई पुल भइसक्यो त माथिको आइटम सब तपाईँ त्यो नर्मल फिटिने आइटम त हो त्यो हल्लिने उसो नै हुनुलाई प्लस त्यही स्टाफ बढी भएछ। पुल बचाइ राखिदियो भने 500 प्लस भन्दा बढी मान्छे चाहिँ नहालेको राम्रो कन्ट्रोल कसले गर्ने भन्दा सधैँ भएर हामीले त्यहाँ गर्नु सक्दैनौँ खेलसर हुन्छ। जस्तै हामीले बनाएको संरचना स्ट्रक्चरहरू जस्तै 1 वर्षभित्र भत्के टुट्यो भने हामी त्यसलाई मेन्टेन गर्छौँ भने तर प्लस भयो भने जुन त्यो पुललाई बचाइ राख्ने हो भने त्यहाँ स्थानीय वडा नगरपालिकाहरूले अब सानसानो पुलहरू बिच राख्ने कि स्थानीय मान्छे कोही चौकीदार राखेर कन्ट्रोल गर्ने कि त्यो चाहिँ उहाँहरूकै हात हात छ।
0: इलाका प्रशासन कार्यालय टीकापुरले करिब 2 महिनाको अवधिमा हुलाक सेवा मार्फत 40 वटा राहदानी वितरण गरेको छ। गएको जेठ 20 गतेदेखि राहदानी हुलाक सेवा मार्फत वितरण शुरू गरेको इलाका प्रशासन कार्यालय टीकापुरले साउन 12 गतेसम्म उक्त राहदानी हुलाक सेवा मार्फत वितरण गरेको जानकारी दिएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
2: इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक सेवा मार्फत 40 वटा राहदानी वितरण गरेको छ। इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक सेवा मार्फत राहदानी वितरण शुरू गरेको करिब 2 महिनाको अवधिमा 40 वटा राहदानी हुलाक सेवा मार्फत वितरण गरेको जानकारी दिएको छ। इलाका हुलाक कार्यालय टीकापुरसँगको समन्वय र सहकार्यमा गएको जेठ 20 गतेदेखि राहदानी हुलाक सेवा मार्फत वितरण शुरू गरिएको हो। जेठ 20 गतेदेखि साउन 12 गतेसम्म इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक सेवा मार्फत 40 वटा राहदानी वितरण गरिसकेको इलाका प्रशासन कार्यालय टीकापुरका राहदानी शाखाका कम्प्युटर अपरेटर अनिल डङ्गौराले जानकारी दिनुभयो।
3: हाम्रो इलाका प्रशासन कार्यालयमा 2084 साल जेठ 20 गते चाहिँ हामीले वितरण गरिरहेछौँ हुलाक सेवा मार्फत। हालसम्म चाहिँ हामीले रेकर्ड हेर्दाखेरि 40 जनाको चाहिँ हामीले यहाँबाट चाहिँ हुलाक मार्फत पठाइसकेका रेकर्ड छ। यो कैलाली जिल्लाभरि चाहिँ पठाउने गरेका छौँ तर अन्त जिल्लाको हकमत छैन। सेवाग्राही अन्त जिल्लामा बसेको हकमत चाहिँ त्यहाँसम्म
2: इलाका प्रशासन कार्यालय टीकापुरमा राहदानी बनाउनका लागि फारम भर्ने क्रममै सेवाग्राहीले राहदानी घरमै पुर्याउने कि कार्यालयमै आएर लिने भन्ने विषय खुलाउनु पर्ने र सोही अनुसार कार्यालयले त्यसको व्यवस्था गर्ने गरेको कम्प्युटर अपरेटर डङ्गौराले बताउनुभयो।
3: हाम्रो यता राहदानी बनाउँदाखेरि सबैलाई तत्काल चाहिने भएकोले म आफै कार्यालयमा आएर लिन्छु भन्ने त्यस्तो चाहिँ छ। अनि हुलाक मार्फत चाहिँ अब कसैले होइन म घरमै बस्छु अथवा घर टाढा भएकोले ठाउँमा आउन नसक्ने अवस्थाले गर्दा चाहिँ हुलाक मार्फत लिने हुन्छ। अरू फर्म बायोमेट्रिक लिँदाखेरि नै हामीले सोध्ने गरेका हुन्छौँ, तपाईँले हुलाक मार्फतै लिनुहुन्छ कि आफैसँग उपस्थित भएर अफिसमै लिनुहुन्छ भनेर, अनि उहाँले हुलाक मार्फत लिने भन्नुहुन्छ, हामीले हुलाक मार्फतै पठाउँछौँ। अब जो चाहिँ म यतै आएर बुझ्छु भन्नुहुन्छ उहाँलाई चाहिँ हामीले कार्यालयमै बोलाउँछौँ।
2: नेपाल सरकारको 2082 साल चैत्र 13 गते बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुढा नम्बर 27 यस्तो व्यवस्था गरिएको छ। उक्त व्यवस्था कार्यान्वयन गर्ने क्रममा राहदानी हुलाक सेवा मार्फत वितरण गर्दै आइरहेको र यसले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख तारानाथ पनिरूको भनाइ छ।
4: हामीले राहदानीको शुल्क चाहिँ पुर्याएको हामीले दिन्छौ र उहाँहरूले चाहिँ घर घरमा वितरण गर्नुहुन्छ। यसले यहाँ आएर राहदानी स्वयं बुझ्न असमर्थ हुनुहुन्छ उहाँहरूलाई सहजीकरण हुन्छ, यसले सहयोग पुग्छ र हाम्रो सेवा पूर्वाहरूलाई पनि सेवाग्राही मैत्री बनाउन सहयोग पुग्छ भन्ने हामीले अपेक्षा राखेका छौँ। र यसले नेपाल सरकारको स्पिरिट र सरकारको चाहिँ पछिल्लो समयको सेवाग्राही मैत्री हुनुपर्छ भन्ने, सरकारी कार्यालयले हुनुपर्छ भन्ने जुन मान्यता छ यसलाई पनि टेवा पुर्याउने कुरामा हामी विश्वस्त छौँ।
2: राहदानी घरमै पुगाउँदा हुलाकलाई तिर्नुपर्ने पैसा पनि इलाका प्रशासन कार्यालयले तिर्दै आइरहेको छ भने राहदानी वाहकले निशुल्क घरमै राहदानी पाउने गरेका छन्।
0: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागबाट सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल कोशी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराईका भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थानमा कोशी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना बनिरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराईका भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बादल लाग्ने र मौसम बदली हुने र मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरू जनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रूको अर्थ भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरेको बताइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान माने आचार्य देव भव भनिन्छ। गुरू पूर्णिमाको अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा प्रकट गर्ने गरेका छन्। आज वेदलाई ऋग्वेद, अजुर्वेद, सामवेद र अर्थवेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। अषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएको जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको किम्वदन्ती छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एगराज जोशीले हिजो शाहीलाई कर्णाली प्रदेशको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेश प्रमुख जोशी ले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। नेकपा संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका 14 र नेकपा एमालेका 10 जना प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो। दुई दलको निर्णय र बहुमत सदस्यको समर्थनका आधारमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिनुभयो। नेकपा र नेकपा एमालेबीच भएको सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमति अनुसार शाही मुख्यमन्त्री बन्नुभएको हो। खोज खबरमा बाल बालिकाको संरक्षण र प्रवर्धनका लागि टीकापुरमा छलफल लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
7: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
8: यही साउन 16 गते तेस्रो शनिबारका दिन
7: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
9: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
7: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
9: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
7: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
9: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
7: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
9: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
7: याद गर्नुहोस् है,
9: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
7: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
8: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
7: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। स्थानीय तहमा बाल बालिकाको संरक्षण र प्रबन्धनका लागि टीकापुरमा छलफल भएको छ। छलफलमा टीकापुर नगरपालिकामा बाल बालिका सम्बन्धी छरिरहेका कानूनलाई संशोधन र एकीकृत गरी बनाउनु पर्नेमा छलफल भएको हो। थप खबर सहकर्मी रत्ना पूर्णमगरबाट।
2: बाल बालिकाको अधिकारको सम्मान, संरक्षण, प्रबन्धन र परिपूर्तिका लागि बनेका कानून एकीकृत हुन आवश्यक रहेकोमा जोड़ दिइएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बाल कल्याण संघको आयोजनामा छलफल भएको हो। छुट्टा छुट्टै रहेका कानून एकीकृत भएमा कानून बुझ्न र कार्यान्वयन गर्न सजिलो हुने, दोहोरो र बाँझिने व्यवस्था कम हुने, बाल बालिकाको अधिकार र संरक्षणका व्यवस्था एउटै स्थानमा पाइने र सेवा प्रवाह थप प्रभावकारी हुने भएकाले एकीकृत रूपमा निर्माण गर्नुपर्नेमा जनप्रतिनिधि सरकारवाला सबैको साझा बुझाई भएको कार्यक्रमका सहजकर्ता तथा बाल कल्याण संघका कार्यक्रम अधिकृत राधिका गिरीले बताउनुभयो।
3: हेर्दाखेरि 12-13 वटा ऐन नियमहरू बनेका रहेछ बाल बालिका सम्बन्धी टीकापुरमा। त्यो ऐन नियमलाई बनिसकेपछिको एकचोटि रिभ्यू पनि गरिएको चाहिँ पाइएन एउटा कुरा होइन। धेरै थरीका ऐन हुनुभन्दा पनि एकीकृत रूपमा ऐन भन्यो भने अझ सहज हुने भन्ने कुराको महसुलकरण विषयगत शाखाहरूले गर्नु भएको छ, त्यसै गरी कार्यपालिका सदस्यहरूले गर्नु भएको छ भने एकीकृत बन्नको लागि त हाम्रो योजनाहरू बन्नु पर्यो। त्यस कारण आजको कार्यक्रमको विशुद्ध उद्देश्य भनेको हामीसित कस्ता ऐनहरू छन्, प्रावधान छन्, त्यो ऐन प्रावधानले चाहिँ हामीले कतिको काम गरेको छ, त्यसलाई हामीले कतिको हेरेका छौँ। एकीकृत ऐन आउनु भनेको राम्रो कुरा हो। एकीकृत बनाउनको लागि विषयगत शाखाहरूले आफ्ना विषयसँग जोडेका ऐनलाई हेर्ने, पुनरावलोकन गर्ने र कुन ठाउँमा हामी एकीकृत गर्न सक्छौँ भन्ने कुरा हेर्ने र यो गरिरहँदाखेरि कतैका राम्रा अभ्यासहरूलाई पनि हामी अनुकरण गर्ने भन्ने कुरा उद्देश्यका साथ गरेको थियो र सबैजनालाई यो ऐनलाई एकीकृत गर्ने भन्ने कुरामा साझा बुझाएर साझा धारणा भएको छ।
2: कार्यपालिका सदस्य मन्जु विकले पालिकाले बनाएका ऐन तथा कार्यविधिबारे समुदाय स्तरमा पनि जानकारी दिन आवश्यक रहेको बताउँदै टोल विकास संस्था, आमा समूह तथा विभिन्न बैठकहरू मार्फत समुदायसम्म पालिकामा बाल बालिका सम्बन्धी भएका नीति कानूनबारे जानकारी दिनुपर्ने बताउनुभयो।
4: भनेको विषयवस्तु एकदम राम्रो छ, प्रभावकारी पनि छ, जति समुदायमा यसको प्रसार प्रसार हुनुपर्ने हो, यसको व्यापकता हुनुपर्ने हो, त्यति हुन नसकेको मैले पाएँ र काम भएको छ, नभएको चाहिँ छैन। तर समुदाय स्तरमा चाहिँ यसको प्रसार प्रसार नगरपालिकाले यस्तो कार्यविधि बनाएको छ, यो विधान नियम कानुनहरू यस्ता कुराहरू समेटिएको छ भन्ने कुरो त्यति प्रसार प्रसार नभएको हुनाले यी कुराहरूलाई बाहिर ल्याएर समुदायमा होस्, विद्यालयमा होस् र यस्ता आमा समूहको बैठकहरूदेखि लिएर गाउँ टोल बस्ने र टोल विकासको बैठकहरू बस्छ, यस्ता विषयमा पनि कुनै कुनै बैठकमा यी विषयहरूलाई पनि समावेश गरेर समुदायमा छलफलमा ल्याउँदाखेरि केही नभए पनि समुदायका 2-4 जना व्यक्तिहरूले
2: टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमल बहादुर रावलले बाल संरक्षण, पोषण लगायतका क्षेत्रमा प्राथमिकता दिएर पालिकाले काम गरिरहेको बताउँदै स्वास्थ्य शाखाले पनि पोषणलाई प्राथमिकता दिएर वर्षमा 2 पटक पोषण लेखाजोखा गर्ने गरेको बताउनुभयो। उहाँले बाल बालिका सबैको सरोकारको विषय भएकाले अभिभावक, विद्यालय, समुदाय सबै चनाखो हुनुपर्ने र जनचेतना फैलाउनु पर्ने बताउनुभयो।
5: कानून बन्ने कुरा ठूलो कुरा होइन, यसलाई कानून गर्ने कुरा महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। बाल बालिकालाई संरक्षण गर्ने विषयमा र त्यसको पोषण लगायतका कुराहरूमा पनि महत्वपूर्ण भूमिकाका हिसाबले कार्यक्रमहरू त थुप्रै शाखाले गरिरहेको अवस्था छ। शिक्षाले तपाईँको दिवा खाजाको कुरा पनि गर्यो र पोषणको विषयमा हामीले स्वास्थ्य शाखाबाट पनि यिनीहरूको लागि हामीले पोषणको लेखाजोखा भएर वर्षमा 2 पटक अभियानहरू पनि सञ्चालन गर्ने, त्यसमा पनि बाल बालिकाहरू कुपोषण भएपछि तुरन्तै उपचारात्मक तयारी खानाहरू दिने अथवा सप्लिमेन्ट्री फुडहरू दिएर त्यो बच्चालाई सुपोषित गर्ने र त्यसको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेको अवस्था पनि छ। यसमा त पहिला चाहिँ अभिभावक जनाएको हुनु पर्यो र त्यसभन्दा पछाडि चाहिँ विद्यालय पनि यसको अर्को पार्टनर हुन सक्छ होइन।
2: महिला बाल बालिकाका शाखा प्रमुख संगीता शाहले पालिका आफैले र संघ संस्थाहरूको सहयोगमा बाल संरक्षणमा सघाउने उद्देश्यले ऐन कार्यविधि धेरै निर्माण भएका भए पनि बाल बालिकासँग सम्बन्धित कानून एकीकृत रूपमा भएको भए सहज हुन्थ्यो भन्ने महसुस भएकाले एकीकृत कार्यविधि निर्माणका लागि संघ संस्थाको सहयोग लिने बताउनुभयो।
6: पक्कै पनि बाल बालिकासँग सम्बन्धित कानूनहरू अलिकति एकीकृत रूपमा भइदिएको भए हामी लगायत अन्य पनि जो जो टिकापुरमा काम गर्नुहुन्छ संघ संस्थाहरू उहाँहरूलाई पनि सहजता हुने थियो भन्ने कुरा हामी एज अ कर्मचारीले अनुभव गरि नै राखेका छौँ र यसलाई चाहिँ संस्थाले पनि सेयर गर्ने अवसर जुराइदिनु भएको छ र यहाँ चाहिँ जनप्रतिनिधि र हामी विभिन्न विषयगत शाखाका पनि छौँ र आगामी दिनहरूमा हामीले पालिकामा पनि बैठकबाट बाल अधिकार समिति छ त्यसमा पनि छलफल गरेर यसको लागि कुन संस्थाले चाहिँ प्राविधिक सहयोग गर्छ भनेर हामी संघ संस्थालाई पनि एकीकृत कार्यविधि बनाउन सहजीकरणको लागि चाहिँ हामीले पत्राचार गर्ने नै छौँ र विभिन्न समयमा हाम्रो कार्यविधि बनाउनेदेखि लिएर कार्यक्रम सञ्चालन गर्नमा बाल कल्याण संघले जुन भूमिका खेलिराख्नु भएको छ यसको लागि चाहिँ बाल कल्याण संघलाई धेरै धेरै धन्यवाद।
2: यसै गरी सोमबार टिकापुरको वडा नम्बर 8 वडा भेलामा संकलित योजना र बाल बालिकाका समस्याबारे समीक्षा भएको छ। वडा नम्बर 6, 7, 8 र 9 जनप्रतिनिधि र बाल बालिका सहभागी रहेको कार्यक्रममा बाल बालिकाले वडा भेलामा पेश गरेका योजना र समस्या कार्यान्वयनको अवस्था बारेमा चासो राखेका छन्। बाल बालिकाले वडा भेलामा बाल विवाह न्यूनीकरण, खेलकुद क्षेत्रको विकास, लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि सचेतना जगाउनु पर्ने, रूपान्तरण कक्षा 9 वडामा सञ्चालन गर्नुपर्ने, बाल क्लबको सक्रियता बढ़ाउनु पर्ने लगायतका माग राखेका थिए। बाल बालिकाले अभिभावकलाई सचेतना गर्ने खालको कार्यक्रम गर्नुपर्ने माग गरेका छन्। सकारात्मक अभिभावक, अभिभावकत्वबारे बाल बालिका र अभिभावकलाई सँगै राखेर छलफल चलाउनु पर्ने बाल बालिकाले माग राखेका छन्। कार्यक्रममा जनप्रतिनिधिहरूले बाल विवाह न्यूनीकरण, बाल बालिकालाई लागू औषधबाट जोगाउन वडा स्तरीय वडा कप प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्ने गरिएको, 9 वडामा रूपान्तरण कक्षा सञ्चालनका लागि बजेटको व्यवस्था भएको, बाल क्लब गठन र पुनर्गठनलाई प्राथमिकता दिइएको बताएका छन्।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, क्षति पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत घटनामा ज्यान गुमाएको प्रति श्रद्धांजली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यको लाभको कामना पनि गर्नुभएको छ। उहाँले घटनाबाट प्रभावित परिवारको पीड़ा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान शुरू भइसकेको र दोषीमाथि कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
7: टिकापुर नगरपालिका वडा नम्बर 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटाका आज का कना हो बाबा फिर उस गटिलो ठाव से झोला आन लो लड़का सामान निहरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लन बो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आन लाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रत गैया झोला उद्योग
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484223।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा
4: फोन नम्बर 98484273359 र 98842273359 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै
6: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602204
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा गत आर्थिक वर्ष 2082-83 558 नयाँ उद्योग दर्ता भएका छन् कार्यालयका उद्योग शाखा प्रमुख बालाराम भाटका अनुसार गत आर्थिक वर्षमा 135 उत्पादनमूलक 182 कृषिमूलक र 242 सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका छन् हालसम्म जिल्लामा घरेलु तथा साना उद्योगको संख्या 16,035 पुगेको उहाँले जानकारी दिनुभयो खोज खबरमा अब पालो जनआवाजको
14: जनमतका साथमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा सम्पर्क नम्बर 97620203000 र 98656920026
13: यति बेला स्थानीय पालिकामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले नवीकरण गरिरहेका छन् आजको जनआवाजमा हामीले भत्ता पाउने लाभग्राहीलाई भत्ताको रकमले कतिको राहत भएको छ भनी सोधेका छौ
15: राम्रो गरेको छ बाबु खुसी लाग्यो बाहिर के खुसी लाग्दैन आफ्नो छोराका भन्दा भत्ता गरेको छ छोराका पैसा देखेकै छैन अब भत्ता सरकार छोरा छन् हाम्रा बुढापाकालाई सहयोग दिएको छ सरकारले खुसी छौँ बाबु हामी खाइसक्दा होइन लाइसक्दा आफू सरकारले हाम्रा छोरा छन्
16: मेरो नाम देवी सिङ्गाना ओडा 5 नम्बर ओडा वर्ष 70 वर्ष खाया हो अहिले कति वर्ष भए 1 सालकी हुँ म त केही रहने नलेखै नपढे 12 वर्ष भयो भयो होला खुसी छु तपाईँ कन्छु तर गोडा छैन रात छैन आँखा छैन दवाई नै ठिक्क हुन्छ, दवाई खानाले ठिक्क हुन्छ। सर्की बनिएको छ सरकारले, जय जय सरकारकी। अब खाइराखेको छु, जे मन लाग्दै खाया छ, जे मन लाग्दै लाया छ सरकारले दिए उनीहरूलाई। दवाई पानी गरेको छ कसले दिने थियो? कमाउने छोरा छैनन्, छोरी मात्रै छन्। सब थोक पुगी आएको तिन पैसा ल मद्दा सरीकी काँचो पनि पुगला, काँचो पनि पुगिसक्ने।
2: नाम आशा सुनार हो, सिम्रेनी पाँच। मैले खान लगाएको त अहिले भयो 5-6 वर्ष, मलाई त धेरै मकै छ भनौँ। जे होस् अब श्रीमान बिते पनि बच्चा बच्चीलाई यताउता गर्दनलाई, छोरा बहुत धेरै ठुलो नभए पनि म त इन्डियातिर बस्छु कमाउन, यतातिर अलिअलि सहयोग भएकै छ। आएर निकाल्यो लग्यो, अब एकैचोटि निकाल्छु म त, 6 महिना 3 महिनाको निकाल्छु आएर, अलिकति भएकै छ भनौँ, खुसी छु।
17: मेरो नाम कासिमा पाण्डे, 65। पहिलो बच्चा,
18: पहिलो बच्चा हो भन्न पनि 2 बच्चा मैले ल्याएन, आज ल्याएर आजबाट दिनु पऱ्यो। हामी बुढाबुढीलाई अब सहयोग भएको छ, अब आफूलाई पर्च पर्च गर्नेलाई छोरा बुवाले हात थाप्नु भन्दा हामीलाई ठिकै भएको छ, खुसी छ। काम लागेको छ, धेरै काम लागेको छ हामीलाई।
13: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। दौलत घाटमा निर्माण भएको झुलुङ्गे पुल चर्कियो, पुल मर्मतको लागि निर्माण कम्पनी आज टीका पुर्याउँदै। इलाका प्रशासनकाले टीकापुरद्वारा 40 स्थान राहदानी हुला सेवा मार्फत वितरण, कैलालीमा 1 वर्षमा 558 नयाँ घरेलु तथा साना उद्योग थपिए। बालबालिकाको संरक्षण प्रबन्धनका लागि टीकापुरमा छलफल, बालबालिका सम्बन्धी छरिएर रहेका कानूनलाई संशोधन र एकीकृत गरी बनाउनु पर्नेमा जोड़। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त। खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
0: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या एकजना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
0: पत्रकार संख्या एकजना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन स्थित भएको र योग्यताफी जानेको।
1: सहायक प्राविधिक संख्या एकजना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
0: बजार प्रतिनिधि संख्या एकजना आंशिक, योग्यता लेखा बजार शास्त्र विषय लिई कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्रहायता।
1: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
0: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 9811363633 सम्पर्क गर्नुहोला।
2: वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
3: हुन्छ बुढा। यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
8: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
9: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
7: कता छ त त्यो?
9: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
7: फोन नम्बर कति हो भाइ?
9: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो, अर्को पनि छ 9865692026।
10: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762020300 र 9656692026।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
12: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 13 गते बुधबार, तदनुसार जुलाई 29 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँको आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि बिहानदेखि काममा जाँगर बढ़नेछ, मनमा आएको राम्रो सोचलाई अघि बढ़ाउने दिन छ। वृष राशि हुनेहरूको लागि घरमा रमाइलोपन बढ़नेछ, लामो समयपछि आत्मीय व्यक्तिसँग भलाकुसारी र भेटघाट हुनेछ। मिथुन राशि हुनेहरूको लागि नयाँ कुरा सिक्ने इच्छा जाग्नेछ, बोलेको शब्दले अरूको मन जित्नेछ। कर्कट राशि हुनेहरूको लागि आज घरका काम मिलाउँदै जाँदा दिन सहज रूपमा अघि बढ़नेछ, पुरानो अलबल हटेर मन हलुका बन्नेछ। सिंह राशि हुनेहरूको लागि आज तपाईँको व्यवहारले सबैको मन तान्न सक्छ, शुरू गरेको काम पूरा हुँदा सन्तुष्टि मिल्नेछ। कन्या राशि हुनेहरूको लागि आज थोरै व्यस्तता रहे पनि काम एक एक गरेर मिल्दै जानेछ, वरिपरिको वातावरण मिलाउँदा मनमा ताजापन आउनेछ। तुला राशि हुनेहरूको लागि आज मनमा रहेको कुरा खुल्ला रूपमा भन्न सक्नुहुनेछ, कसैको आत्मीय साथीले राम्रो दिएको सुझाव राम्रो हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि आज शान्त भएर अघि बढ्दा धेरै कुरा आफ्नै ठाउँमा मिल्नेछन्, पुरानो चिन्ता विस्तारै कम हुँदै जानेछ। धनुराशि हुनेहरूको लागि कार्यक्षेत्रमा हतार नगर्नुहोला, आफूलाई मनपर्ने कामका लागि समय निकाल्न सक्नुहुनेछ। मकर राशि हुनेहरूको लागि आज पहिलेका काम विस्तारै पूरा हुँदै जानेछन्, घरको सामान्य कुराले पनि मन रमाउनेछ। कुम्भ राशि हुनेहरूको लागि आज नयाँ सोचले दिनलाई फरक बनाउनेछ, साथीसँगको छोटो कुराकानीले पनि मन उज्यालो बनाउन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज मन शान्त रहनेछ, आफूलाई खुशी दिने काममा समय बिताउँदा नयाँ ऊर्जा मिल्नेछ, घरमा आत्मीय वातावरण रहनेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईं स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला।

श्रोतेश्यानपछि अब सुनौ आज टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू के छन् त। आज नेपाल निवृत्त शिक्षक समाज टीकापुर कैलालीको आयोजनामा टीकापुरमा निवृत्त शिक्षक दिवस तथा गुरू पूर्णिमाको शुभ अवसरमा विविध कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम रहेको छ। समय बिहान 11 बजेबाट स्थान टीकापुर रेउकाई सभा हल। अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिठ, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे लोकदोहोरी गीतहरू, 37 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 35 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-035 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
0: विपद बारे चासो राखौं, चनाको बनौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाँधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउंड 23 गते चौथो शनिवार का दिन बिरामी चेकजाट गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौं बढ़ने,
0: सुगर रोग का कारण होने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852431131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विक। यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप टिकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ टिकापुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थी। आज हामी उहाँसँग टिकापुर नगरपालिका शिक्षा शाखाको गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको योजनाका सवालमा उहाँसँग कुरा गर्नेछौ। अब सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: वित्तीय प्रगति भनेको 95% रहेको छ। बाँकी हामीले यो आर्थिक वर्षमा लगभग 18 क्रियाकलापहरू सम्पन्न गरेका छौं, जसमा विद्यालयलाई पालिकाको तर्फबाट जाने विभिन्न अनुदानहरू छन्, विभिन्न निकासाहरू हुन्छन्, त्यो हामीले समयमै विद्यालयलाई उपलब्ध गराएका छौं। त्यसै गरेर शैक्षिक सत्र 2083 जुन हामीले विद्यार्थी भर्ना गर्नुपर्छ, त्यो विद्यार्थी भर्ना गर्ने हाम्रो कार्यक्रम पनि सम्पन्न भएको छ। हामीले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने प्रयास गर्यौं। त्यसै गरेर कक्षा 8 र कक्षा 5 को नगर स्तरीय परीक्षा सञ्चालन भएको थियो हाम्रो 82 भने। कक्षा 8 को हाम्रो रिजल्ट नतिजा भनेको 2009 जना परीक्षार्थीहरूमा नियमित तर्फ 1721 जना भनेको 85.66% विद्यार्थीहरू नियमित तर्फ उत्तीर्ण भएका छन्। त्यसै गरेर हामीले सामुदायिक विद्यालयहरूमा केन्द्रित रहेर यो नगरपालिकाका परीक्षाहरूमा एकीकृत गर्नको लागि विभिन्न त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाहरू पनि सञ्चालन तथा व्यवस्थापन गरेका छौं। त्यसै गरेर विद्यालयको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउने, हामीलाई एक मिनटमै टिकापुर नगरपालिका भएको तथ्याङ्क कस्तो छ भनेर हामी जुन सिस्टमबाट प्राप्त गर्छौं, जसलाई हामी शैक्षिक व्यवस्थापन सूचना प्रणाली इमिस भन्छौं, त्यसको पनि हामीले दुई पटक विद्यालयका शिक्षक अथवा सम्बन्धी काम गर्ने कर्मचारीहरूलाई तालिम प्रदान गरेका छौं। र त्यसै गरेर अर्को महत्वपूर्ण कार्य भनेको 2085 साल वैशाख 1 भन्दा पछाडि यदि कुनै पनि व्यक्तिले कक्षा 8 पास गरेको छैन भने त्यसले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संघ संस्था लगायत कुनै पनि ठाउँमा चाहिँ सेवा गर्ने अवसर पाउँदैन, त्यो सेवाबाट वञ्चित हुने भएकोले हामीले त्यस्ता बालबालिकाहरू टिकापुर नगरपालिकाभरि कति छन् त, त्यस्ता बालबालिकाहरू पनि छन् कि 5-12 विद्यालय बाहिर रहेका भनेर तथ्याङ्क संकलन गर्यौं। र तथ्याङ्क संकलन गर्दा हामीले लगभग 45 जना बालबालिकाहरू विद्यालय बाहिर रहेको त्यो उमेरको भेटेका छौं। ती बालबालिकाहरूलाई हामीले विद्यालय भर्ना गर्ने प्रयास गर्यौं र 83-84 चाहिँ हामी एउटा सघन कार्यक्रम नै गरेर ती बालबालिकाहरूलाई भर्ना गर्ने प्रयास गर्छौं। त्यसै गरेर हाम्रो विभिन्न विद्यालयहरूको सहभागितामा नगरपालिकाले सञ्चालन गर्ने विभिन्न अन्तर विद्यालय अतिरिक्त क्रियाकलापहरू, विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक विकासका क्रियाकलापहरू, त्यसै गरी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, जिल्ला स्तरमा पनि हाम्रो सहभागिता रह्यो। हामीले जे जति उपलब्धि गर्न सक्यौं त्यसमा सहभागी भयौं हामी। अब विद्यालयमा विद्यालयहरूले पालिका अथवा सशक्त अनुदान अन्तर्गत दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छन्। त्यो दिवा खाजाको प्रभावकारिता चाहिँ देखिएको छ। अहिले विद्यार्थीको टिकाउ दर यसले बढाएको छ र केही पर्सेन्ट भए पनि यसले पोषणको पनि काम गरेको छ। विद्यालयहरूले मेनु बनाएर विद्यार्थीलाई दिवा खाजा दिने गरेका छन्। यो दिवा खाजा कार्यक्रम पनि हाम्रो निरन्तर छ। त्यसै गरी विद्यालयहरूको नियमित अनुगमन निरीक्षण पालिकाबाट, वडाबाट, त्यसै गरेर आन्तरिक रूपमा भित्रबाट व्यवस्थापन समिति, शिक्षक अभिभावकसँगबाट पनि भइरहेको छ। त्यसै गरेर सामुदायिक विद्यालयका 24 शिक्षक तथा कर्मचारीहरूलाई हामीले यो आईटी सम्बन्धी 5 तालिम पनि प्रदान गरेका छौं। पछिल्लो समयमा जुन अहिले एआईको कुरा चलिरहेको छ, त्यो विषयलाई पनि लक्षित गरेर त्यसलाई कसरी टिचिङसँग जोड्ने, पेडागोजीसँग कसरी जोड्ने भन्ने विषयमा पनि हामीले तालिम प्रदान गर्यौं। अर्को महत्वपूर्ण काम भनेको शिक्षकले चाहिँ आफूले पढाउनु भन्दा पहिले आफूलाई कन्फ्युज लागेको कुरा अथवा आफूले रेकर्ड राख्नुपर्ने कुरा अनिवार्य रूपमा राख्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले टिकापुर नगरपालिकाका सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई शिक्षक डायरीको व्यवस्थापन गरेका छौं। त्यो हामीले दिइ पनि सकेका छौं र इम्प्लिमेन्टेशन पनि भइरहेको छ विद्यालयबाट। मैले पनि दिइसकेपछि, वितरण गरिसकेपछि हेरेको थिएँ। धेरै सर म्याडमहरूले चाहिँ त्यसको प्रयोग गर्नुभएको छ। त्यसमा उहाँहरूले मिनिमम कुरा, जस्तै आफूले क्लासमा जानुभन्दा पहिले र आफूलाई त्यहाँ लेख्नै पर्ने अथवा भन्नै पर्ने कुरा, प्लस के न्यू इनोभेटिभ आइडिया केही छ भने त्यो कुराहरू उहाँहरूले त्यसमा टिपोट गर्नुहुन्छ, टिप्नुहुन्छ। त्यसै गरेर अर्को कक्षा 8 विद्यार्थीहरूलाई लक्षित गरेर हामीले 40 सुधारात्मक शिक्षण, रिमेडियल टिचिङ क्लास पनि शुरू गरेका थियौं। त्यसले गर्दाखेरि पनि सामुदायिक विद्यालय तर्फको कक्षा 8 रिजल्टमा केही सुधार भयो भन्ने हाम्रो अपेक्षा छ। त्यसै गरेर अर्को सामुदायिक विद्यालयका प्रवर्धन सहायक प्रहरको लागि पेसागत विकास सम्बन्धी 1 कार्यशाला सञ्चालन गरेको थियो। त्यसमा हामीले एकजना बाहिरको एक्सपर्टलाई ल्याएर उहाँहरूलाई यो कार्यशाला सञ्चालन गरी उहाँको जुन कुरा छ त्यो सेयर गर्नुभएको थियो। अरू कुरा विद्यालयमा यो लेखाको कुरा व्यवस्थापन कसरी गर्ने, आर्थिक पारदर्शिता कसरी गर्ने, प्रशासनका कुराहरू कसरी गर्ने, लेखा परीक्षण कसरी गर्ने, सामाजिक लेखा परीक्षणका कुराहरू लगायत विभिन्न विषयमा जिन्सी व्यवस्थापन कसरी गर्ने लगायतका विविध विषयमा दुई दिने लेखा जिन्सी व्यवस्थापन तालिम पनि सम्पन्न गरेका छौं। र त्यसै गरी अब हाम्रो कक्षा एकमा एकदेखि पाँचसम्म हाम्रो टिकापुर र कक्षा छदेखि आठसम्म हाम्रो सामाजिक मूल्य मान्यता र नैतिक शिक्षा नामक स्थानीय पाठ्यक्रम छ। त्यसमा रहेर हामीले सम्पूर्ण सामुदायिक संस्थागत विद्यालयहरूमा अनिवार्य गरेका छौं र त्यो अनुसार हाम्रो लागू भएको छ, कार्यान्वयन भएको छ। त्यसै गरेर शैक्षिक सत्र 2083 को वार्षिक शैक्षिक कार्यपात्र बनाएका छौं। सकेसम्म सामुदायिक संस्थागत विद्यालयहरूको शैक्षिक क्रियाकलापहरू एक रूप होस् भन्ने हाम्रो उद्देश्य हो, त्यो अनुसार तयार गरिएको छ र लागू पनि भएको छ। त्यसै गरेर भौतिकतर्फ चाहिँ हाम्रो संघीय सशस्त्रबाट तीनवटा भवनहरू, चारपटे भवनहरू प्राप्त भएको थियो। त्यो तीनवटा विद्यालयमा हामीले त्यो निर्माण गरेका छौं। दुईवटा विद्यालयहरूलाई आईसीटी व्यवस्थापनको कार्यक्रम पनि उपलब्ध गराएका छौं। भवन बहुवर्षीयमा राखिएको हुनाले केही कुराहरू बाँकी होला भने आईसीटीको कार्यक्रम सम्पन्न भइसकेको छ। र अर्को एउटा महत्वपूर्ण कुरा भनेको यो विद्यालय फिलहाल निर्माणका कुराहरू भए सामाजिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणमा त सहजीकरण गऱ्यौं नै, अर्को हामीले एउटा टार्गेट दिएका थियौं यो दोस्रो त्रैमासिक परीक्षा पछि। दोस्रो त्रैमासिक परीक्षामा जुन किसिमको विद्यार्थीको स्तर छ, सिकाइको स्तर छ, र तेस्रो त्रैमासिक परीक्षासम्म उहाँहरूले सिकाइको स्तर कति पुगाउनुहुन्छ, कम्तीमा 2% बढाउने गरी भनेर एउटा पालिकाले विद्यालयका हेडसरसँग हेडसरले चाहिँ त्यहाँको शिक्षकहरूसँग सिकाइ सुधार समझौता गर्ने भन्ने गरेका थियौं। त्यो अनुसार पनि हाम्रो काम भएको छ, त्यसको समीक्षा गर्न चाहिँ बाँकी छ, हामी समीक्षा गर्छौँ। 2083-84 उसमा पनि त्यसलाई अब यो पाला त हाम्रो त्यसरी गर्नुपर्ने ऊ छँदै छैन, हाम्रो डायरीमै, टिचर डायरीमै हामीले त्यो राखिदिया छौँ। टिचर डायरीमै सम्बन्धित क्लास टिचर र हेड सरले चाहिँ समझौता गर्नुभयो भने त्यसपछि चाहिँ हामी पालिकाबाट त्यसलाई भेरिफाई गर्छौँ र त्यो अनुसार अगाडि बढ्नुहुन्छ। र समग्रमा 2082-83 हामीले यति क्रियाकलापहरू गर्यौं र यसमा अरू केही थप पनि होला, संघ संस्थाहरू समन्वय गर्ने कुरा, अन्य क्रियाकलापहरू गर्ने कुरा गरियो र यसले समग्रमा हेर्दाखेरि अब ठिकै भएको भन्ने बुझिन्छ।
2: यति क्रियाकलापहरू सम्पन्न गर्दा गर्दै पनि यो चाहिँ गर्न सकिएन त, यस्तो हाम्रो प्लान थियो गर्न सकिएन भन्ने जस्तो के छ यहाँ?
1: अब यो हाम्रो टिकापुर नगरपालिकामा सधैँ उठ्दै आएको कुरा, शिक्षक समायोजन गर्ने कुरा र विद्यालय समायोजन र शिक्षक मिलान गर्ने कुरा उठेर आएको छ। हामीले एक राउन्ड शिक्षक दरबन्दी मिलान त गर्यौं, तर विद्यालय समायोजन चाहिँ विद्यार्थी संख्याको आधारमा गर्न सकेको छैन। त्यो अलिकति पालिकासँग प्लस कार्यपालिकासँग जनप्रतिनिधिसँग पनि जोडेको विषय हुनाले यसको विषयमा अझै गहन छलफल गरेर गर्नुपर्ने जरुरी चाहिँ छ। केही विद्यालयहरूको तह डाउनसाइड चाहिँ गर्नै पर्ने कन्डिसन देखिएको, त्यसलाई अब हामी 83-84 योजनामा राख्छौँ।
2: आर्थिक वर्ष 2083-84 लागि यो सँगसँगै नयाँ त्यस्तो केही कार्यक्रम तय गर्नु भएको छ?
1: 83-84 जनरली अब बजेट को हिसाबले हेर्ने हो भने कार्यक्रमहरू जुन मैले 82-83 प्रगतिको रूपमा देखाएँ ती कार्यक्रमहरू नै छन्, त्यसलाई नै कन्टिन्यू दिएको छ। र एउटा चाहिँ नयाँ कार्यक्रम के थपेको छ भने यो जुन मैले भने 85 साल वैशाख 1 गते पछिको कुरा गरे, हामीले जसरी पनि आधारभूत तहका उमेरका बालबालिकाहरूलाई विद्यालय भर्ना गर्नुपर्ने एकदम बाध्यकारी व्यवस्था भएको हुनाले हामीले अभिभावकहरूलाई अभिभावक उत्प्रेरणा कार्यक्रम भनेर राखेका छौँ। त्यसले गर्दाखेरि विद्यालय विशेष गरेर विद्यालय बाहिर रहेका बालबालिका अभिभावकलाई फोकस गरेर प्लस बजेटिङ लगायत अन्य कुराहरूले भ्यायो भने अन्य अभिभावकलाई पनि समावेश गरेर हामी अभिभावक उत्प्रेरणा कार्यक्रम गर्छौँ। जसले एउटा त विद्यार्थी विद्यालयमा नियमित रूपमा आउँछ भने अर्को विद्यालय बाहिर रहेका बालबालिकाहरू पनि विद्यालय भर्ना हुन्छन् भन्ने अपेक्षा छ।
2: यहाँले भन्नुभएको जस्तै धेरै विद्यालयको गुनासो अभिभावक नै आइदिनु भन्न बोलाउँदा पनि 100-10-15 मात्रै आइदिनुहुन्छ भन्नेको गुनासो छ होइन? यो संख्यालाई बढाउन र उहाँहरूलाई यो पनि हाम्रो दायित्व हो, विद्यालयमा चाहिँ नियमित जानुपर्छ, आफ्नो बच्चाको बारेमा चाहिँ बुझ्नुपर्छ भन्ने जुन खालको फिल छ, यो दिलाउनका लागि पालिकाले के प्रयास गर्छ?
1: हामीले जुन अभिभावक उत्प्रेरणा कार्यक्रम राखेका छौँ त्यो कार्यक्रममा तपाईँले भनेको कुरालाई पनि जोड्छौँ। अभिभावकलाई हामी अलिकति सचेत प्रेरित बनाउँछौँ। अब जनरली सबैका नम्बर जनरली कस्तो छ भने सामुदायिक विद्यालयमा पढाउने अभिभावकहरू काम गर्नुहुन्छ दिउँसोभरि, साँझ चाहिँ आफ्नो दैनिक चलाउनुहुन्छ, त्यो अवस्था पनि उहाँहरूको छ, बाध्यता पनि छ। कोही चाहिँ बाहिर देशतिर इन्डियातिर जानुपर्ने कन्डिसन पनि छ, त्यसले पनि समस्या छ। र कुनै कुनै ठाउँमा कस्तो छ भने 10 कक्षाको विद्यार्थी 5 कक्षाको विद्यार्थीको अभिभावक भएको अथवा 10 कक्षाको विद्यार्थी आफ्नो अभिभावक अय भएको अवस्था पनि छ। सामुदायिक विद्यालयको यो त्यस्तो अवस्था देखिएको छ, यो हाम्रो पालिका देशभरिकै समस्या हो। यति हुँदाहुँदै पनि हामी अभिभावकहरूलाई विशेष गरेर उत्प्रेरित गर्छौँ, उनीहरूसँग यस्ता कार्यक्रमहरू गर्छौँ, विद्यार्थीको विषयमा उनीहरूको जिम्मेवारी के हो त्यो कुरा पनि भन्छौँ। प्लस अब कसरी हुन्छ कम्तीमा पनि विद्यार्थीको रेखदेख सुपरभिजन आउने जाने कुराहरूमा अभिभावकले केयर गरिदियोस् भन्ने हाम्रो पनि चाहना हुन्छ। किनभने विद्यार्थी जनरली 6-7 घण्टा विद्यालयमा हुन्छ, बाँकी 17-18 घण्टा अभिभावकसँग अथवा घरतिरै हुने भएको हुनाले त्यसको सुपरभिजन अभिभावकले पनि गरिदिनुपर्छ। अहिलेको समय यो वातावरण त्यति छैन, त्यसैले त्यसलाई पनि ध्यान दिएर अभिभावकले हेरिदिनुपर्छ। त्यो विषयमा हामी अभिभावकलाई अझै जागरूक गराउँछौँ।
2: अधिकांश विद्यालयहरूमा कक्षा 10 को नतिजा राम्रो देखाउनका लागि 10 लाई नै बढी फोकस गरिएको देखिन्छ, 10-8 लाई। वास्तवमा एउटा शैक्षिक गतिविधि र शैक्षिक गुणस्तरका सवालमा कक्षा 10 अथवा तल्लो लेभलको बालबालिका फोकसलाई कुन तहलाई गर्नुपर्ने हो?
1: अब यो यस्तो हो, यस्तो अब यो सबैले 8-10 लाई फोकस गरे पनि हामी भन्छौँ नि फाउन्डेसन राम्रो भयो भने माथिको चाहिँ स्ट्रक्चरहरू राम्रो नै हुन्छ, तल थप्न पनि सकिन्छ, अर्को पनि गर्न सकिन्छ। त्यसैले हाम्रो फाउन्डेसन त्यति हामीले बनाउन सकेको अवस्था छैन, त्यो बनाउनुपर्छ। हामीले माथि टपमा गएर रिजल्ट खोज्यो भने त्यो रिजल्ट चाहिँ पाइँदैन। त्यसैले जनरली कक्षा 3, कक्षा 5, कक्षा 8 र कक्षा 10 त्यो एक किसिमको एउटा अब अहिले 8 र 12 लेभल भए पनि 3 क्लासमा एक किसिमको मेजरमेन्ट, 5 क्लासमा एक किसिमको मेजरमेन्ट, 8 अथवा स्थानीय तहले गर्छ, 10 र 12 मेजरमेन्ट गर्दै त्यसरी जाने हो भने त्यसले राम्रो रिजल्ट दिन्छ जस्तो लाग्छ मलाई। प्रत्येक कक्षामा विद्यार्थीले सिक्नुपर्ने न्यूनतम सिकाइको कुरा सिकेको छ कि छैन त्यो कुरालाई कन्फर्म गरेर अगाडि बढ्नुपर्छ। खासमा अहिले जुन निरन्तर मूल्याङ्कनको कुरा आएको छ त्यसमा पनि विद्यार्थीले न्यूनतम कुरा सिक्नै पर्छ भन्ने कुरा त्यसको पनि कन्सेप्ट छ। न्यूनतम कुरा नसिकेसम्म त्यसलाई उपचारात्मक शिक्षण गर्ने हो कि अथवा त्यसलाई केही महिना फेरि त्यसै क्लासमा राख्ने हो कि, अब सक्दै सकेन भने त्यसलाई त्यसै क्लासमा रि गर्न पनि सकिन्छ नसकिने पनि होइन। अब त्यसरी प्लस र अहिलेको हामी चाहिँ बढी जस्तो विद्यार्थीहरूलाई हामीले इन्गेज गराउनुपर्छ। मैले भन्दै आएको छु हाम्रो विद्यार्थी सिकाइमा विद्यार्थी इन्गेज हुनु पर्यो, टिचर फेसिलिटेटर हो, सहजकर्ता हो, विद्यार्थीलाई इन्गेज गराउनुपर्छ। इन्गेज गराउन सक्यौँ भने चाहे सिडिओ क्लासमा होस् चाहे 10 क्लासमा होस् विद्यार्थी अब्बल बन्छ। मतलब त्यसको लागि सानो कक्षाबाट नै विद्यार्थीमा उसले सिक्नुपर्ने न्यूनतम कुरा चाहिँ सिकेर अगाडि बढ्नु।
2: तपाईँ अब अनुगमनको सवालमा धेरै विद्यालय हुनुभएको छ होइन, विभिन्न क्रियाकलापमा संलग्न हुनुभएको छ, सामुदायिक विद्यालयको तर्फ हेर्ने हो भने सुधार गर्न नसकेको पाटो अथवा कमजोरी पाटो चाहिँ के देख्नु भएको छ अहिलेसम्म?
1: सामुदायिक विद्यालयको म अनुगमन गरिराख्दाखेरि अब धेरै व्यावहारिक कुराहरूमा चाहिँ समस्या छ। यो अब क्लास लिने कुरा पढाउने कुरा त उहाँहरूले गरिराख्नु भएको हुन्छ, तर अब अरूले पनि क्वेसन उठाउँदै गरेका कुरा विद्यालय सरसफाई त्यसपछि अब जनरल कुराहरू छन् कि व्यावहारिक कुराहरू टोयलेटका कुराहरू अर्का कुराहरू हामीले सुन्नुपर्ने र सुनाइराखेका कुरा त्यो छ। त्यो विषयमा अब हामीले पनि सजेसन त गरिराखेका हुन्छौँ र केही विद्यालयहरूमा अब सबैमा छैन, केही विद्यालयहरूमा हाम्रो शिक्षक साथीहरूले शिक्षकहरूले पनि अलिकति टाइम फुल विद्यार्थीहरूलाई जस्तै 45 मिनट छ त्यही नै खटाउन अलिकति भनौँ न त्यो गर्न नसकेको कन्डिसन छ, त्यसलाई पनि अलिकति सुधार गर्नुपर्छ। सबैले होइन, केही केहीमा त्यस्तो समस्या छ। र अर्को कुरा मैले भनिहालेँ विद्यार्थी इन्गेजको कुरामा समस्या छ हाम्रो क्लासमा, भनेको क्लासमा समस्या भनेको विद्यार्थीलाई सहभागी गराउन सकेका छैन। अहिले पनि हामी कक्षा 1, कक्षा 2, कक्षा 3 भने हाम्रो टिचिङ मेथड भनेको पढाउने जस्तो हुन्छ, अगाडि गएर भन्ने कुरा हुन्थ्यो होइन, सिकाउनेमा जानुपर्छ, इन्गेज गराउनुपर्छ, विद्यार्थीलाई प्र्याक्टिस गराउनुपर्छ, बल्ल हुने हो। त्यसैले त्यो समस्या छ। अब बाँकी त अब धेरै विद्यालयहरूमा भौतिकका कुराहरू हाम्रा पुगिसकेका छन्, भौतिक संरचनाहरू पुगेको छ, अब हार्डवेयरका कुराहरू लगभग सबै छन्। त्यसै गरी निमावि र अब 8 चलेको र 8 भन्दा माथि चलेको विद्यालयहरूमा हामीले दिनुपर्ने लाइब्रेरी आईसीटीका कुराहरू पनि लगभग छन्, साइन्स ल्याबका कुराहरू छन्, साइन्स ल्याबको प्रयोग गर्नुपर्ने जरुरी छ, आईसीटी ल्याबको प्रयोग गर्नुपर्ने जरुरी छ, र लाइब्रेरीलाई पनि व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेको छैन, त्यो व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ, त्यस्तो कन्डिसन छ। त्यो पनि हामी सुझाव दिएका छौँ विद्यालयहरूलाई। यसरी हेर्दाखेरि अब आफ्नो ड्युटी चाहिँ सरहरूले पुरा गर्नुभएको छ, अब काहीँ कुनै कुनै ठाउँमा सचिनुपर्ने अथवा चाहिँ अलिक बढी एक्सर्सिज गर्नुपर्ने जरुरी छ टिचिङको मामलामा भने, र अहिलेको फोकस भनेको पनि गुणस्तरमै हुनुपर्छ। अब यो फिजिकल फेसिलिटीको डेभलपमेन्ट भन्दा पनि भौतिक पूर्वाधार विकास भन्दा पनि हामीले विद्यार्थीको शैक्षिक गुणस्तर विद्यार्थीको सिकाइप्रतिमा फोकस हुन सक्यौँ भने राम्रै हुन्छ।
2: हामी कुराकानीको अन्त्य आएका छौँ र अन्त्यमा के भन्न चाहन्छु?
1: अब अन्त्यमा टिकापुर क्षेत्र भनेको शैक्षिक नगरी हो, यहाँ हाम्रो तल्लो तहदेखि माथिल्लो तहसम्म शिक्षाका विभिन्न हबहरू छन्। विद्यालयगत रूपमै कुरा गर्ने हो भने पनि हाम्रो 83 विद्यालयहरू छन्, 45 सरकारी विद्यालय 35 सरकारी विद्यालय छ, 3 परम्परागत धार छ र बाँकी संस्थागत विद्यालयहरू छन्। विद्यालयहरूले विद्यार्थीहरूलाई लगभग 27-28 हजार विद्यार्थीहरूलाई उहाँहरूले चाहिँ शिक्षित गरेर राख्नु भएको छ, ज्ञान प्रदान गरेर राख्नु भएको छ। अब यसमा विद्यार्थीको नतिजा खोज्नको लागि विद्यार्थीमा उत्कृष्टता खोज्नको लागि म त के भन्छु भने विद्यार्थीको ए प्लस आउनु ठूलो कुरा होइन, अहिलेको समयमा ए प्लस आउनु ठूलो कुरा होइन, ए प्लस उसको व्यवहारमा देख्यो कि देखेन त्यो कुरामा चाहिँ फोकस हुनुपर्छ। अहिलेको बच्चाहरूमा व्यावहारिक नलेज र त्यसै गरी नैतिक मानका कुराहरू, उसका चरित्रका कुराहरू, ती कुराहरूमा चाहिँ अलिकति क्वेसन उठ्ने गरेको छ। त्यसैले अहिलेको हाम्रो शिक्षा प्रणाली जुन थ्योरिटिकल कुराहरू त हामी दिन्छौँ नै, चाहिने कुराहरू दिनु पनि पर्यो, बेसिक कुराहरू, त्यो सँगसँगै उसलाई चाहिँ व्यावहारिक कुराहरू, सांस्कृतिक कुराहरू र उसलाई नैतिकवान बनाउने कुराहरू पनि हाम्रो क्लासमा फोकस गर्नुपर्छ। त्यस्तो गर्न सक्यो भने हाम्रो विद्यार्थी एकातिरबाट उसको ए प्लस उसको ग्रेड सिटमा देखिन्छ, त्यो ए प्लस उसको व्यवहार पनि देखिन्छ, त्यो भयो भने हाम्रो शिक्षाको जुन उद्देश्य हो त्यो चाहिँ पुरा हुन्छ। म यति भन्न चाहन्छु र यसमा सबै लाग्नको लागि अनुरोध पनि गर्छु।
2: हस्, समय दिनुभयो, धन्यवाद।
1: हस्, धन्यवाद।
0: हवस् त, आजलाई यति नै, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। यति नै कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद। साथै प्रविधिमा सहयोग गर्ने आकाश चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण विके पनि बिदा हुन्छु। नमस्कार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018188, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टीकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-42-73-59।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915600088 र 561600088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
4: साउन 16 गते तेस्रो शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली
4: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: सम्पर्क नम्बर 0915602067 मोबाइल नम्बर 9825969375 र 9806471598
5: राहुल कमल
6: हेरिन काका आई फुला टुरे बारीमा गेल रही सपो काट देली बीस नेगा देवी की कैके लैके आयल बाटो
5: सपोकटक विषयक उपचार कर सर्वदम सब उपचार केन्द्र में ले जाए पठा हूँ कमल भाई वहाँ दक्ष तथा तालीम प्राप्त चिकित्सक हूँ बिखार सपोकटक हो कि नहीं हो के पता लगा कर सर्वदम सब उपचार में प्रयोग है ना एंटी वेनम से उपचार कर
6: सर्पदंश उपचार केन्द्र के विषय में मैं फिर सुनल रहूँ तर
5: कुछ दिन कही आया ना तुरंत उपचार केन्द्र ले जा रही नेपाल सरकार सर्पदंशक उपचार कर एंटी वेनम समेत निःशुल्क उपलब्ध करे था चिन्ता नै हेर्नु परत
6: खाइ नाताउ ना तुएन कुछु फेर नि होइ म एम्बुलेन्स आना फोन कै सक्ले बाटो
5: एम्बुलेन्स आपुग्न समय लाग्छ था मर्छ वा सन्देश मोटरसाइकलमा बैठाक तुहन उपचार केन्द्रमा लैजादिए
7: रे बाबु सन्देश गएरौ झट्ट बाहिर त
8: सर्पदंश प्रभावित जिल्लामा बेरमेनका समयमा जो उपचारकै ख ज्यान जोगिना उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा बा यी उपचार केन्द्रमा सर्पदंशक उपचार निशुल्क हुन्छ सापनका कटाईले मनैनका मृत्यु नभएकै सरकार सर्पदंश उपचारमा प्रयोग हुना एन्टिभेनम निशुल्क उपलब्ध करेलबा। आपन लखरहल सर्पदंश उपचार केन्द्र सम्पर्क नम्बर ठरलर पठा। सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर। ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइक लाग। आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सेटिठा।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
4: मैले जाइ, उहाँ आफ्न अनुहार बिगर्के घर से बाहर नै निकर छु।
3: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेल, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़के परेशान रहूं, तब तो मैं अब भी ही जाए।
5: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के 2 शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
6: सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नम्बर 98600-71024 ओ 98046-77417।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: साउन 16 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड़ जोड़ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड़नी को दूरबीन बाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पाठीघर को शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिम का शल्यक्रिया सेवा लैप्रोस्कोपी दूरबीन को माध्यम बाट पेट को शल्यक्रिया सेवा
0: जनरल फिजिशियन विशेषज्ञ सेवा
1: रेडियोलॉजिस्ट विशेषज्ञ सेवा
0: दन्त रोग सेवा
1: मृगौला का बिरामी का लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महीना को प्रत्येक शनिवार
0: र सिटी स्क्यान सेवा
1: गंभीर बिरामी का लागि भेन्टिलेटर सहित को आईसीयू एसडीयू सीईओएनसी र बाल बालिका का लागि एसएनसीयू सेवा
0: रोग पहचान का लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलॉजी हिस्टोपैथोलॉजी माइक्रोबायोलॉजी पारासिटोलॉजी सेरोलॉजी इंडोस्कोपी क्लोनोस्कोपी डिजिटल वीडियो एक्सरे अल्ट्रासाउंड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पताल का अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घंटा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा केही गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: ओहो मेयर साहब नमस्कार। है
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
7: विपद बारे चासो राखौ, चनाखो बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: May I come in, sir?
1: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुट्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएन नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कही कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: चर्पी भर्न सेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाईकै दिहे।
7: फोन नम्बर कटा हो त
6: ली डायल करे 97 620 20 300।
7: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
8: हजुर हो।
7: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 हो 98 656 92 026।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
0: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या एकजना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
0: पत्रकार संख्या एकजना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन सिप भएको र भिडियोग्राफी जानेको।
1: सहायक प्राविधिक संख्या एकजना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
0: बजार प्रतिनिधि संख्या एकजना आंशिक, योग्यता लेखा बजार शास्त्र विषय लिई कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता।
1: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको पत्रकारिताको अध्ययन वा अनुभवी।
0: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 9811363633 सम्पर्क गर्नुहोला।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: साउन 16 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 982563772।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।

0: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
1: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
2: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
1: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
2: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
1: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
2: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
1: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
2: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
1: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: आइपु ढल्ला सुन्ठो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
1: अघि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वात खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
2: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म
4: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: फेरि यो गाडीले धोका दिने भयो।
3: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
2: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
2: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
1: जनशक्तिका विवरणहरू:
2: सहायक प्राविधिक संख्या 1 जना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
1: पत्रकार संख्या 1 जना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन सिप भएको र भिडियोग्राफी जानेको।
2: सहायक प्राविधिक संख्या 1 जना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
1: बजार प्रतिनिधि संख्या 1 जना आंशिक, योग्यता लेखा बजार शास्त्र विषयली, कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता।
2: समाचारदाता संख्या 1 जना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
1: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 9811363633 सम्पर्क गर्नुहोला।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरजन पन भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: सूचना
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते 14 शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
3: निम्न समस्याहरू:
4: सुगर रोग,
3: गर्भकालीन मधुमेह,
4: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
3: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
4: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
3: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
4: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
3: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858-41-31-31 र 9860-11-14-00। डाक्टर आउने समय प्रत्येक महिनाको 4 शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली।

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
3: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट?
3: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले

0: सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभ गराई स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: सरस्वती मावि बनगाउँ, साउन 13 र 14 गते।
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म।
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म।
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म।
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म।
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म।
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म।
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि दुरु दुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484273।
3: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
4: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
3: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
4: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
3: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
4: एक घर 3 बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
3: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
4: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 0915605077 र वडा अध्यक्षको फोन नम्बर 98484405098 सम्पर्क गर्नुहोला।
3: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे भुवा जागिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान्छे कि कत्रा सुगर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
3: साउन 16 गते तेस्रो शनिवार का दिन
4: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: लामो समयसम्म टाउको दुख्ने बडी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला
3: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ सम्पर्क फोन नम्बर 9868080008 र 982563772

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ऐसी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टीकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी
9: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज असार शुक्ल पूर्णिमा, गुरू पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै इलाका प्रशासन कार्यालय टीकापुरद्वारा 40 थान राहदानी हुलाक सेवा मार्फत वितरण। कैलालीमा एक वर्षमा 558 नयाँ घरेलु उद्योग तथा साना उद्योग थपिए र बाघको संख्या बढ़ेर 429 पुग्यो, चितवनमा मात्र 145। अब मध्याह्न खबर विस्तारमा। आज असार शुक्ल पूर्णिमाका दिन गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हाम्रो शास्त्रले मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। गुरू पूर्णिमाको अवसरमा टीकापुर योगाश्रममा कार्यक्रम भएको छ। कार्यक्रममा बोल्दै टीकापुर योगाश्रमका निर्देशक पृथ्वी श्री गुरूले ज्ञान दिने तर पाउने आशा नगर्ने भएकाले गुरू महान भएको बताउनुभयो। उहाँले आध्यात्मिक चेतना जगाउन गुरूको योगदान महत्वपूर्ण रहेको जानकारी दिनुभयो। कार्यक्रममा टीकापुर योगाश्रमका अध्यक्ष नरबहादुर कडायतले पृथ्वी गुरूको योगदानले टीकापुर योगाश्रम बनेर उज्यालो ज्योति बनेको बताउनुभयो। उहाँले सबैलाई योगमा नियमित जोड़िएर स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभयो। कार्यक्रममा सयौं योग साधक सहभागी थिए। कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनेको झुलुङ्गे पुल चर्किएको छ। पुल बनेको केही महिनामै पुलको केही भागमा चर्किएको छ। झुलुङ्गे पुल बनेपछि हौसिएका नागरिकहरू पुलका केही भागमा चर्किएपछि निराश भएका छन्। चर्किएको पुल मर्मतका लागि निर्माण कम्पनीको टोली काठमाडौँबाट टीकापुर आउने भएको छ। पुल निर्माण थानी निर्माण सेवाले गरेको थियो। भ्याट बाहेक 15,73,00,000 निर्माण भएको पुलको लम्बाई 482.13 मिटर र चौडाई 1.60 मिटर रहेको छ। नेपाल सरकारको झुलुङ्गे पुल विभाग अन्तर्गत बनेको पुलका 5 मुख्य र अन्य सहायक गरी 11 पिल्लर छन्। इलाका प्रशासन कार्यालय टीकापुरले करिब 2 महिनाको अवधिमा हुलाक सेवा मार्फत 40 राहदानी वितरण गरेको छ। गएको जेठ 20 गतेदेखि राहदानी हुलाक सेवा मार्फत वितरण शुरू गरेको इलाका प्रशासन कार्यालय टीकापुरले साउन 12 गतेसम्म उक्त राहदानी हुलाक सेवा मार्फत वितरण गरेको जानकारी दिएको छ। इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक सेवा मार्फत 40 राहदानी वितरण गरेको छ। इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक सेवा मार्फत राहदानी वितरण शुरू गरेको करिब 2 महिनाको अवधि 40 राहदानी हुलाक सेवा मार्फत वितरण गरेको जानकारी दिएको छ। इलाका हुलाक कार्यालय टीकापुरसँगको समन्वय र सहकार्यमा गएको जेठ 20 गतेदेखि राहदानी हुलाक सेवा मार्फत वितरण शुरू गरिएको हो। जेठ 20 गतेदेखि साउन 12 गतेसम्म इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक सेवा मार्फत 40 राहदानी वितरण गरिसकेको इलाका प्रशासन कार्यालय टीकापुरका राहदानी शाखाका कम्प्युटर अपरेटर अनिल डंगौराले जानकारी दिनुभयो। इलाका प्रशासन कार्यालय टीकापुरमा राहदानी बनाउनका लागि फारम भर्ने क्रममै सेवा गराईले राहदानी घरमै पुगाउने कि कार्यालयमा आएर लिने भन्ने विषयमा खुलाउनु पर्ने र सोही अनुसार कार्यालयले त्यसको व्यवस्था गर्ने गरेको अपरेटर कम्प्युटर अपरेटर डंगौराले बताउनुभयो। नेपाल सरकारको 2082 साल चैत 13 गते बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुदा नम्बर 27 यस्तो व्यवस्था गरिएको हो। उक्त व्यवस्था कार्यान्वयन गर्ने क्रममा राहदानी हुलाक सेवा मार्फत वितरण गर्दै आइरहेको र यसले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुको भनाई छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मौसमको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका थोरै धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मध्याह खबरमा टीकापुरबाट खैरो हिरोइन सहित दुईजना पक्राउ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
5: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
5: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
4: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0191560088 र 561088
4: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
0: अब बाँकी खबर कैलालीको टिकापुरबाट खैरो हिरोइन सहित दुईजना पक्राउ परेका छन् टिकापुर नगरपालिका 3 रामपुरबाट अवैध लागू औषध खैरो हिरोइन 1 ग्राम 180 मिलिग्राम सहित टिकापुर नगरपालिका 3 रामपुर बस्ने 26 वर्षीय प्रशान्त चौधरी र 29 वर्षीय समीर चौधरीलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीले दुवैजनालाई उक्त सहित पक्राउ गरेको जनाएको छ कैलाली र कञ्चनपुरबाट प्रहरीले 3,50,000 अवैध सामान नियन्त्रणमा लिएको छ कैलालीको भजनी नगरपालिका 5 गुलरिया घाट नजिक जंगलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य 3,04,000 बराबरको सामान नियन्त्रणमा लिएको हो भन्सार छलीको धागो फास्टिङ टेप निडल प्लेट ड्रेस हुक पिटम्यान सेट निडल होल्डर ट्रेडल स्क्रू सिलाई मेसिनको मोटर ट्राउजर हुक धागो काट्ने कैंची बटन लगायतका सामानहरू मंगलबार इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट टिएको प्रहरीले व्यवहारिसी अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको छ यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 7 कञ्चभोजबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी 46,400 बराबरको ब्रोइलर कुखुरा मंगलबार इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरीले व्यवहारिसी अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरेको छ नेपालमा राष्ट्रिय बाघ सर्वेक्षण अनुसार बाघको कुल संख्या बढ़ेर 429 पुगेको छ विश्व बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यसअघि बाघको संख्या 355 थियो नतिजा अनुसार चितवनमा 145 बर्दियामा 112 पर्सामा 71 बाँकेमा 51 र शुक्लाफाटामा 50 बाघ रहेका छन् नेपालमा बाघको संख्या बढ़ेको छ राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार संख्या 429 पुगेको छ आज बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको नतिजा अनुसार बाघको नतिजा बढ़ेको हो यसअघि बाघको संख्या 355 थियो मध्याह खबरमा अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम
6: के तपाईलाई थाहा छ
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
6: हो र
7: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
6: के छ त विकल्प
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
6: विस्तारै गर्दा हुँदैन
7: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
3: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा गत आर्थिक वर्ष 2082-83 558 नयाँ उद्योग दर्ता भएका छन्। कार्यालयका उद्योग शाखा प्रमुख बालराम भाटका अनुसार गत आर्थिक वर्षमा 135 उत्पादनमूलक, 182 कृषिमूलक र 222 सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन्। हालसम्म जिल्लामा घरेलु तथा साना उद्योगको संख्या 16,035 पुगेको उहाँले जानकारी दिनुभयो। दर्ता भएका मध्ये 6,699 कृषि तथा बनजन्ने, 5,923 सेवामूलक, 3,330 उत्पादनमूलक र 2 निर्माणमूलक, 67 पर्यटनमूलक र 14 सूचना प्रविधिका रहेका उहाँले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा स्थानीय व्यापार अन्तर्गत वाणिज्य सम्बन्धी 585 फर्म दर्ता भएका छन्। गत आर्थिक वर्षमा 319 साना तथा घरेलु उद्योग र 327 वाणिज्य तर्फका फर्मको लागत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। सो एक वर्षको अवधिमा 1,565 साना तथा घरेलु उद्योग र 3,225 वाणिज्य तर्फका फर्महरू नवीकरण गरिएको जनाइएको छ। 84 साना तथा घरेलु उद्योगले पुँजी वृद्धि गरेका, 65 उद्योगले नाम सारी, 30 उद्योगले ठाउँ सारी र 45 उद्योगले नाम परिवर्तन गरेको जनाइएको छ। कार्यालयले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा 1,24,12,496 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज असार शुक्ल पूर्णिमा, गुरू पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै इलाका प्रशासन कार्यालय टीकापुरद्वारा 40 थान राहदानी हुलाक सेवा मार्फत वितरण। कैलालीमा एक वर्षमा 558 नयाँ घरेलु उद्योग तथा साना उद्योग थपिए र बाघको संख्या बढ़ेर 429 पुग्यो, चितवनमा मात्रै 145। हवस् त अहिलेलाई मध्याह खबर यति नै, यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
8: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामेर बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: का छटकी तिलहरी, बाला, चूरा, चंद्रमा, जंतर, चंद्रहार, इंडियन मंगलसूत्र, औठी, सिक्री, बिना रसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरजन पन भएन, जाउँ भने भुवाको मंगल सूत्र पन माथि गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट,
4: मोबाइल नम्बर 9848-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: सूचना
6: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
5: निम्न समस्याहरू:
6: सुगर रोग,
5: गर्भकालीन मधुमेह,
6: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
5: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
6: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
5: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
6: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
5: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 58 41 31 31 र 98 60 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला? घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त तिम्रो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865692026।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762020300 र 9856692026।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-48-673 र 98-1468-0204।

0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
1: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
1: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
1: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
1: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
1: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
1: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
1: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
1: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
2: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ECG, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
1: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 9826614306 र 9846739785।
0: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 72।
4: सामुदायिक रेडियो टिकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
5: सामुदायिक रेडियो टिकापुर एफएम का लागि तपसील अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
4: जनशक्तिका विवरणहरू:
5: सहायक प्राविधिक संख्या एकजना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
4: पत्रकार संख्या एकजना थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन भएको र भिडियोग्राफी जानेको।
5: सहायक प्राविधिक संख्या एकजना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
4: बजार प्रतिनिधि संख्या एकजना आंशिक, योग्यता लेखा बजार शास्त्र विषयली कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्राह्यता।
5: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
4: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टिकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 9811363633 सम्पर्क गर्नुहोला।

0: सँगै उडी गए सपनाहरू पनि, चलिरह्यो हुरी बतास, बसाई सर्यो जुनले पनि, अध्यारो भयो मेरो मनको आकाश, अध्यारो भयो मेरो मनको आकाश, मेरो मनको आकाश।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: साउन 16 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9807106772।
6: स्वास्थ्यका लागि पानी।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
11: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
12: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
13: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
14: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि
1: इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ।
11: भन्दै सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स।
14: विशेष ढक तराजू, डिजिटल तराजू तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स।
15: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
0: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
0: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
2: हात खुट्टा काप्ने या चिसो हुने,
0: टाउको दुख्ने,
2: धेरै पसिना आउने,
0: मनमा छटपटाहट हुने,
2: बढी रिसाउने,
0: झिझो मान्ने, झर्कने,
2: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
0: छारे रोग, बाख्रे रोग वा मिर्गी,
2: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
0: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
2: एउटै कार्य बारम्बार दोहोर्याउने,
0: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
2: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
0: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
0: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
2: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
3: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि।
0: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
2: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 9826614306 र 9846349785।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही साउन 16 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
1: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: बिस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
1: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु त पहिला डस्ला टाढे बस्नु है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672।
9: स्वास्थ्यका लागि पानी

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाऊं वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ है ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: घर परिवार में सभी बिरानी आखिर स्वस्थ रह स्वस्थ व्यवहार पनि तपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
5: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
4: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
5: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
6: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
8: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ
9: शिविर सञ्चालन हुने स्थान
8: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते
9: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते
8: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म
9: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म
8: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म
9: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
8: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
9: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
8: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
9: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म
8: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
10: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ
8: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888 9845015156 र 9846134434
9: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर
11: के तपाईलाई थाहा छ
12: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
11: हो र
12: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
11: अनि
12: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
11: के छ त विकल्प
12: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
12: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
12: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या, यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ, कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98-24-67-28-25। टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
11: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
12: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
6: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
13: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौं। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: छिछी फे चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फे का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो त
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनौ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 026 उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
2: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
1: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइँदैछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा

0: तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त?
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ तिम्रो मेरो सबैको रातो रगत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ मूल्य नै के छ यहाँ खुन अनि पसिनाको मूल्य नै के छ यहाँ खुन अनि पसिनाको बसी बसी खानेकै अति बढत छ यहाँ बसी बसी खानेकै अति बढत छ यहाँ काम छ अनितिको मुखमा छ वेदशास्त्र काम छ अनितिको मुखमा छ वेदशास्त्र अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ बेरोजगार छ युवा रोजगारी छ विदेशमा बेरोजगार छ युवा रोजगारी छ विदेशमा नक्कली गणतन्त्रको भित्री परत छ यहाँ नक्कली गणतन्त्रको भित्री परत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ पैसाको तराजुमा सत असत छ यहाँ पैसाको तराजुमा सत असत छ यहाँ तर खण्ड खण्डमा किन जगत छ यहाँ तिम्रो मेरो सबैको रातो रगत छ यहाँ रातो रगत छ यहाँ यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapureFM.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ हरेक बुधबार साँझ 8:10 बजेदेखि 8:45 बजेसम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
4: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट गुरू पूर्णिमाको अवसरमा टिकापुर योगाश्रममा कार्यक्रम। गुरू भनेको आध्यात्मिक चेतनाको संसार भएको गुरू पृथ्वी श्रीको भनाई। दौलतपुर घाटमा निर्माण भएको झोलुङ्गे पुल मरमतका लागि एक हप्ताका लागि बन्द गरी आवत जावत बन्द। सामुदायिक वनलाई समयमै लेखा परीक्षण गरी सर्वसाधारण सभा गर्न वन कार्यालयको निर्देशन। समयमा साधारण सभा नगर्दा अर्को वर्षको कार्यक्रम गर्न ढिलाइ हुने। र कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा आउँदो भदौमा शान्तभित्रै गर्ने। खोज खबर अब विस्तारमा। गुरू पूर्णिमाको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम भएका छन्। आज आफूलाई शिक्षा दिने गुरूलाई सम्मान तथा कृतज्ञता व्यक्त गरिन्छ। आजका दिन गुरूलाई टीका फूलमाला फलफूल र साना साना उपहार दिने चलन छ। आजका दिन गुरूको सम्मान ज्ञानको महत्व र कृतज्ञताको भाव बढ़ाउने गरिन्छ। थप खबर रत्नापुर मगरबाट।
1: गुरू पूर्णिमाको अवसरमा टिकापुर योगाश्रममा कार्यक्रम भएको छ। कार्यक्रममा बोल्दै टिकापुर योगाश्रमका निर्देशक पृथ्वी श्रीले गुरूले ज्ञान दिने तर पाउने आशा नगर्ने भएकाले गुरू महान भएको बताउनुभयो। वहाँले आध्यात्मिक चेतना जगाउन गुरूको योगदान महत्वपूर्ण रहेको जानकारी दिनुभयो।
2: गुरू शब्द कुनै पाश्चात्य देशले जन्माएको शब्द होइन, अमेरिकाले, ब्रिटेनले, विकसित देशहरूले जन्माएको शब्द होइन। यो शब्दको अर्थ बुझ्नको लागि सायद हजारौं जन्म बित्नु, हजारौं जन्म एक मिनटमा गुरू भनेको अन्धकार, गुरू भनेको प्रकाश भनेर बुझिने। जुन दिनमा यो शब्दको अर्थ बुझ्नुहुन्छ त्यो दिनमा जीवन फेरि धन्य हुन्छ। त्यो दिनमा मनुष्य नाच्छ, मात्र नाच्छ, काम गर्दाखेरि पनि नाच्छ, बोल्दाखेरि पनि नाच्छ, हर कर्ममा नृत्य हुन्छ, कृत्य नै नृत्य हुन्छ। यस्तो अद्भुत शब्दलाई हामी बिर्सि दुई किसिमका संसार छ।
1: उहाँले गुरूको अर्थ बुझेमा जीवन धन्य हुने, गुरूको अर्थ बुझेमा मानिस सधैँ खुशी रहने बताउनुभयो। भौतिक र आध्यात्मिक अर्थात चेतनाको संसार रहेको बताउँदै मानिसले दुवै कुरा एकै ठाउँमा मिलाउन खोज्दा जटिलता बढ्ने बताउनुभयो।
2: एउटा संसार भौतिक संसार हो, छाम्न सकिने देख्न सकिने संसार, एउटा अर्को संसार छ आध्यात्मिक संसार, चेतनाको संसार, जहाँ बुद्धि पनि पुग्दैन, कल्पना पनि पुग्दैन, शब्द पनि पुग्दैन, शास्त्रहरू पनि पुग्दैन। दुई संसार, एक संसार सूक्ष्म जगत, एक जगत भौतिक जगत। भौतिक जगतमा बुद्धिले कार्य गर्छ, कसरी खाने, कसरी लाउने, कसरी हिँड्ने, कसरी प्रगति गर्ने, कसरी पैसा कमाउने, कसरी व्यापार गर्ने, समाज सेवा गर्ने, धर्म पनि, कल्याण पनि, त्यो भौतिक जगतको क्रियाकलाप। सूक्ष्म जगतमा जो गुरु शरीर त छ तर त्यसभित्र लुकेको जुन सूक्ष्म जगत हो त्यसको हामी कल्पना गर्न सक्दैन। कि भित्रको जगतमा जो कार्य गर्छ, नदेखिने संसारको बारेमा जो तपाईँलाई मार्गदर्शन गर्छ त्यसलाई हामी गुरु भन्छ। नदेखिने संसार जसको हामी कल्पना पनि गर्न सक्दैन, जहाँ लोभ पनि जाँदैन, जहाँ ईर्ष्या पनि जाँदैन, जहाँ कम्पिटिसन प्रतिस्पर्धा केही जाँदैन।
1: उहाँले आमा पनि गुरु, बुवा पनि गुरु नहुने बताउँदै भन्नुभयो। आमा बुवाको दर्जा कसैले लिन नसक्ने, गुरूको स्थान आमा बुवाले, आमा बुवाको स्थान गुरूले लिन नसक्ने बताउँदै गुरूभित्र श्रद्धा र भक्ति हुने बताउनुभयो।
2: आमा पनि गुरु, बुवा पनि गुरु, आमा आमा हो, आमाको दर्जा कसैले लिन्छ, बुवा बुवा हो, बुवाको दर्जा कसैले लिन्छ। हामीले एकअर्कालाई मिसम्याच नगर, गुरु गुरु हो, गुरुको जग्गा आमाले लिन सक्दैन। आमा भौतिक प्रेम माया, गुरु के हो अनन्त प्रेम माया र प्रेममा धेरै फरक छ। मायामा व्यापार हुन्छ, तपाईँले आमालाई राम्रो सम्बन्ध व्यवहार दिनु भएन भने आमा रिसाउन सक्छ। गुरु के हो त्यो कहिले रिसाउँछ, जसलाई केही चाहिने सट्टामा तर आमालाई गुरुको पत्नी, पत्नी गुरुलाई आमाको पत्नी दिनुहुँदैन है, लिखित क्रिया गर्दैन यी कुराहरू। गुरु विश्वास, गुरु श्रद्धा।
1: कार्यक्रममा टिकापुर योगाश्रमका अध्यक्ष नरबहादुर कडायतले पृथ्वी गुरूको योगदानले टिकापुर योगाश्रम बनेर उज्यालो ज्योति बोलेको बताउनुभयो। उहाँले सबैलाई योगमा नियमित जोडिएर स्वास्थ्य लाभ लिन अनुरोध गर्नुभयो। योग रूपी ऐना बनाउन योग गुरु पृथ्वी गुरूले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो।
3: त्यो विद्या भनेको योग रूपी ऐना, यो योग रूपी ऐना सबै तपाईँ हेर्दै हुनुहुन्छ, हामीले साथी हौ, त्यो ऐना हेर्नु सबै सधैँ ध्यान आउनु, त्यो ऐना भनेको योग हो, योगमा जोडियो आज सबै योग ऐना नभएर तपाईँ आउनुहुन्छ भनेर हेर्नु कोही आउने थिएन, योगमा जोडिनु, आफू जोडिनु, अरूलाई ल्याउनु, रोगबाट मुक्त हुनु, अरूलाई पनि ज्ञान दिनु, एउटा अध्ययारो कोठामा अध्ययारो बैठेको चाहिँ आकाशसम्म छुनु गर्छ गर्दैनौ, अनि एउटा सलाइको लागि फास्टको हेर्दा ज्ञान हुन्छ, त्यस्तै सलाइको गाडी ल्याएर आउनुभयो यो सुविधाहरूलाई उज्यालो गर्नका लागि, अङ्गबारलाई हटाउनका लागि एउटा सलाइको गाडी प्रशस्त छ, त्यो सलाइको गाडी फेरि तपाईँ राख्दा हुन्छ, अनि त्यो सलाइको गाडीले सिमाना संसारलाई पनि चलाइदिन्छ।
1: कार्यक्रममा संयोग योग प्रशिक्षक तथा साधक सहभागी थिए। कार्यक्रम सञ्चालन सल्लाहकार सदस्य हृदयराज रेग्मीले गर्नुभएको थियो।
0: त्यसै गरी गुरु पूर्णिमाको अवसरमा टिकापुरमा रहेका योग साधना केन्द्रहरू, विश्व शान्ति योगाश्रम, पतञ्जली योगनगर समिति लगायतका ठाउँमा पनि कार्यक्रम भएका छन्। नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र आश्रम अत्तरियाको आयोजनामा समेत अत्तरियामा कार्यक्रम भएको छ। कार्यक्रममा सेती क्षेत्र प्रमुख क्षेमा बाईजी, हितैषी बाईजी, जयन्ती बाईजी लगायतको उपस्थिति थियो। कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको समेत उपस्थिति थियो। कार्यक्रम टिकापुर सहित 10 शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रम संचालक दीपक भितालले जानकारी दिनुभयो। कैलाली र बर्दिया जोड्ने दौलतपुर घाटमा कर्णाली नदीमाथि बनेको झुलुङ्गे पुल मर्मत चर्किएपछि मर्मतका लागि एक साताका लागि बन्द गरिएको छ। पुलका केही पिलर चर्किएपछि मर्मतका लागि एक साताका लागि आवाजात बन्द गरिएको निर्माण कम्पनी थानी निर्माण सेवा प्रणालीले जनाएको छ। गोपाल अष्टोत्तर शत 108 कुण्डे विराट कोटी होम मायागी सफल बनाउन विभिन्न सामाजिक गुहारलाई जिम्मेवारी प्रदान गरिएको छ। अनन्त विभूषित श्री 1008 महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य महाराज संयोजक भएको समितिमा महासचिवको जिम्मेवारी भैरव रावललाई दिएको छ। यसै गरी सचिवमा दयाराम सञ्जाल, कोषाध्यक्षमा रामबहादुर भण्डारी चयन हुनुभएको छ भने सहकोषाध्यक्षमा नरबहादुर कडायत र मकर केसीलाई जिम्मेवारी प्रदान गरिएको छ। प्रचार प्रसार उपसमितिको संयोजकमा भुवनेश्वर अधिकारी हुनुहुन्छ भने काठमाडौँ सम्पर्क गर्नका लागि चेतमान खत्तीलाई जिम्मेवारी प्रदान गरिएको छ। लेखन तथा सम्पादनको जिम्मेवारी डाक्टर योगेन्द्र बजगाईलाई दिएको छ भने भण्डारा उपसमितिको संयोजकमा राजु बम रहनु भएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ, पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जान्नु परे जस्तै लाग्छ।
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएल, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
8: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
8: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
7: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
8: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
8: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
8: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर, अहिले आर्थिक वर्ष 2082-83 सकिएर आर्थिक वर्ष 83-84 शुरू भएको छ। यो समयमा सबै क्षेत्रले अघिल्लो वर्षको समीक्षा गर्दै चालू आर्थिक वर्षको योजना बनाउने लगायतका कामहरू गरिरहेका छन्। सामुदायिक वनले पनि यति बेला वृक्षारोपण लगायतका काम गरिरहेका छन्। यसै विषयमा सहकर्मी ईश्वर साउदले सब डिभिजन वन कार्यालय टिकापुरका प्रमुख दिलीप कुमार यादवलाई यति बेला सामुदायिक वनहरूले के कस्ता कामहरू गर्नुपर्छ भनी सोध्नु भएको छ।
10: आर्थिक वर्ष समाप्त भयो र वन क्षेत्र प्रवेश पनि अहिले निषेध हुन्छ। यतिखेर वर्षातको समयमा आषाढ साउन भदौसम्म वनमा प्रवेश निषेधै हुन्छ। विकासका कार्यहरूमा अब वनमा यतिखेर हाम्रो नर्सरीबाट अरू अन्य ठाउँबाट किनेर पनि सामुदायिक वनहरूले वृक्षारोपण गर्दैछन्। धेरैजसो सामुदायिक वनले यहाँबाट पनि बिरुवा लगाएका छन् र वृक्षारोपण गरेर वनलाई झन् हराभरा बनाउने काम एकातिर भइरहेका छ भने अर्कोतिर आर्थिक वर्षमा शान्त भइसकेपछि सामुदायिक वनले अनिवार्य रूपमा गर्नुपर्ने कामहरू मध्ये एउटा छैन प्रमुख काम भनेको गत वर्षको आर्थिक वर्ष 82-83 जे जति योजनाहरू कार्यान्वयन भए, आमदानी र खर्चका कुराहरू भए, ती कुराहरूको आलेप गरेर आन्तरिक लेखा परीक्षण गरेर अनि त्यसपछि रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गराएर 3 महिनाभित्र साउन भदौ असोजभित्र साधारण सभा गरी ती आर्थिक कारोबारका कुराहरूमा अनुमोदन गरेर अनि अब आउँदो 83-84 आर्थिक वर्षको कार्ययोजना के काम गर्ने भन्ने एउटा छ नि कार्ययोजना बनाएर साधारण सभाबाट अनुमोदित गराउनु पर्ने हुन्छ र ती डकुमेन्टहरू स्थानीय तह र सब डिभिजन मन कार्यालय र डिभिजन वन कार्यालयमा पेश गर्नुपर्ने प्रमुख काम मध्ये एउटा हो। र अर्को कुरा यतिखेर वन्यजन्तुहरू पनि यो वर्षातको समय खास गरी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्जतिरबाट यता हाम्रो कोइराली साइडतिरको सामुदायिक वनहरूमा देखा पर्ने गरेको छ। त्यस्ता कुराहरूमा पनि सामुदायिक वनहरूले प्रचार प्रसार गरेर सामान्य मान्छेहरूलाई वन्यजन्तुको द्वन्द्वबाट अलिकति बचाउनु पर्ने अवस्था देखिन्छ।
7: यति बेला चाहिँ एउटा सामुदायिक वनमा वृक्षारोपणका कुराहरू भए र अर्को चाहिँ विशेष गरी लेखा परीक्षण सहित आगामी आर्थिक वर्षका योजनाहरू बनाउने समय पनि भयो। यो समयमा चाहिँ यो वृक्षारोपणको अवस्था चाहिँ कस्तो देखिन्छ?
10: वृक्षारोपण अब गर्दैछन्, हुन त अब उनीहरूले चाहिँ बजेटै छुट्याएर गरेका छैन, निशुल्क बिरुवा हामीले दिएका छौँ र उपभोक्ताहरू आफै लागेर स्कूलहरूसँग समन्वय गरेर अनि उनीहरूलाई परिचालन गरेर वृक्षारोपण गर्ने गरेको छ। तर विगतदेखि पनि गर्ने गरेको छ र चाहिँ तारबारहरू नभएको ठाउँमा अलिकति यो छाडा पशु चौपायाहरूले अलिकति जाने यो वृक्षारोपणलाई सर पुर्याइराखेको छ। त्यो सम्बन्धमा पनि अब अलिकति सामुदायिक वनहरू ले चाहिँ यसमा अलिकति नियमन गर्न र चाहिँ हेरालुहरू परिचालन गर्न र तारबार लगाउन पनि जरुरी देखिन्छ। त्यसमा पनि अबका योजनामा बजेटहरू छुट्याउँदा बेस होला भन्ने लाग्छ।
7: वृक्षारोपण गर्ने तर चाहिँ बिरुवा नबाच्ने,
10: संरक्षणको भरपर्दो व्यवस्था नगरेपछि छाडा पशु चौपाया लगायत मान्छेहरूले पनि घाँस काट्ने क्रममा चाहिँ बिरुवै काटिदिने त्यो किसिमको देखिएको छ। धेरै जसो बिरुवा नसप्रिने 10% पनि सप्रिन कठिन हुने त्यसो हुनाले अलिकति चाहिँ संरक्षणको भरपर्दो व्यवस्थापन सामुदायिक वनहरूले मिलाउनु पर्ने देखिन्छ। अब खुल्ला हुन्छ, वन भित्र खुल्ला हुन्छ। यतिखेर अब यो टिकापुर नगरपालिका र जानकी गाउँपालिकाका जति छाला पशु चौपाया मान्छेले पालेर छाल दिएको ती सबै वनमा बस्ने हुन्। अब वनमा बसेपछि तिनले खाने त्यही घाँस सँगसँगै त्यो बिरुवा पनि खाने हुन्। त्यसो हुनाले अब वृक्षारोपण गरिएको क्षेत्रमा चाहिने भरपर्दो तारबारका व्यवस्था, तारबार नभए पनि हजुरको अन्य उपाय पनि हुन सक्छ, रुखका आँगा बिँगाहरू काटेर अलिकति चाहिँ बाँसका प्रयोगहरू गरेर त्यसरी पनि संरक्षण गर्न सक्छ। संरक्षणका विभिन्न उपायहरू छन्। अब सक्दो कम लागतमा कसरी संरक्षण गर्ने भने अब समूहहरूलाई मैले चाहिँ आफ्नो वन कार्यालयको तर्फबाट निर्देशन पनि दिइराखेको छु र हेरालुहरूलाई पनि केही समय त्यो वृक्षारोपण क्षेत्रमा परिचालन गरेर संरक्षण गर्न चाहिँ मैले सुझाव दिइराखेको अवस्था हो।
7: अनि अर्को कुरा चाहिँ जो हामीले आगामी आर्थिक वर्षको योजना बनाउने, जो आलेप गर्ने, त्यसपछि लेखा परीक्षण सहित साधारण सभा बोलाएर चाहिँ कामहरू गर्ने भन्ने छ, यदि यो तीन महिनाभित्र चाहिँ सामुदायिक वनहरूले त्यस्तो गरिएन भने के हुन्छ?
10: अहिलेसम्म धेरै कम सामुदायिक वनले यो तीन महिनाभित्र गर्ने गरेको छ। यसको कारण के हो भने यो वर्षातको समय पनि पर्यो होइन, वर्षातको समयमा अहिले के गर्ने पछि गरौँला हिउँदमा भन्ने सोच पनि राखेको हुन्छ र धेरै जसो मान्छे चाहिने तपाईँको उपभोक्ताहरू पनि यो सुसदिलो समयमा इन्डियातिर जाने उपभोक्ताहरू पनि कम हुने, त्यो पनि अर्को कारण हो भने दसैँ तिहार पनि पर्छ त्यसको लगत्तै असोज कार्तिकमा, अनि दसैँ तिहार पछि राखौँला साधारण सभा भनेर अहिलेसम्म धेरै जसो सामुदायिक वनले त्यसो गर्ने गरेको छ। तर कानुनी व्यवस्था अनुसार तीन महिनाभित्र गरेपछि यसको फाइदा के हुन्छ भने यो दसैँ तिहार पछि लगत्तै चाहिने कार्यक्रमहरू चाहिने योजनाहरू सञ्चालन गर्न सहज हुने भयो, गरेन भने कार्तिक पछि गर्यो भने अनि योजनाहरू कार्यान्वयन गर्न पनि कठिन हुन्छ। एकातिर भने वनभित्र गरिने कामहरू जस्तो काठ दाउरा संकलन भए, उपभोक्ताहरूले पाउने काठ दाउराका कुराहरू भए, यी कुराहरूमा ढिलाइ हुँदै हुँदै अनि वैशाख जेठसम्म पुग्छ अनि उपभोक्ताले माग अनुसार वनका उपजहरू पनि नपाएपछि अनि चाहिँ आक्रोश बढ्ने सम्भावना पनि हुन्छ अनि सामुदायिक वनप्रति अलिकति निराशता आउने सम्भावना हुन्छ। त्यसो हुनाले समयभित्र गर्न म चाहिँ निर्देशन पनि दिएको छु, सुझाव पनि दिएको छु र यो चाहिँ वनजन्तु द्वन्द्व व्यवस्थापन, यो वन संरक्षण लगायतको कार्यमा सम्पूर्ण सामुदायिक वनका उपभोक्ताजीहरूलाई लाग्न र समितिहरूलाई पनि घचघचाउन विशेष सुझाव पनि दिएको छु।
0: कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा आउँदो भदौ मसान्तभित्र गरिसक्ने निर्णय भएको छ। सब डिभिजन वन कार्यालय टिकापुरको रोहबरमा आज भएको छलफलमा सामुदायिक वनको साधारण सभा आउँदो भदौ मसान्तभित्र गर्ने सहमति भएको हो। छलफलमा वन कार्य समितिका पदाधिकारी, असन्तुष्ट पक्षका प्रतिनिधि, सब डिभिजन वन कार्यालय टिकापुरका प्रतिनिधिको सहभागिता रहेको थियो। छलफलमा सामुदायिक वनको आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण गरी भदौ मसान्तभित्र अहिलेको कार्य समितिले साधारण सभा बोलाउने सहमति भएको हो। सामुदायिक वनको आर्थिक अनियमितता लगायतका काम भएको भन्दै असन्तुष्ट उपभोक्ता पक्षले विरोध जनाएपछि सामुदायिक वनले साधारण सभा गर्न सकेको छैन। सामुदायिक वनमा आर्थिक हिनामिना भएको भन्दै अख्तियारले वनका कागजात समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखाला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द भएको छ। आज बिहान सड़कमाथिबाट ठूलो चट्याङ र माटोसहित पहिरो खसेपछि यातायात सेवा अवरूद्ध भएको हो। सड़क बन्द भएसँगै मुगु, जुम्ला, कालीकोट तथा सुर्खेततर्फ आउत जाउत गर्ने 10 जना सवारी साधन बिहानैदेखि रोकिएका छन् भने संयौं यात्री बीच बाटोमै अल्पत्र परेका छन्। आज बसेको मन्त्री परिषद बैठकले 9 वटा विधेयक स्वीकृत गर्दै महत्वपूर्ण 5 निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ। बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त, सुविधा सम्बन्धी ऐन 2003 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक तथा संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। यसै गरी राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसा पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध र नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
11: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
12: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
13: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
11: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
11: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
13: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
11: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
13: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
11: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
13: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
11: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
13: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
11: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
14: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
15: महिनाको महिनावारी गडबडीको समस्या,
14: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
15: पेट सम्बन्धी सम्पूर्ण समस्या,
14: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
15: ईसीजी सेवा,
14: डिजिटल एक्सरे सेवा
15: र प्रयोगशाला ल्याब सेवा।
14: फोन नम्बर 98-484-27-359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल चिकित्सक संघको आह्वानमा सुदूरपश्चिम प्रदेशका अस्पतालमा आज दोस्रो दिन पनि आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द भएका छन्। अस्पतालमा ओपीडी सेवा बन्द भएपछि टिकापुर अस्पतालमा सेवा लिन आउने बिरामी मर्कामा परेका छन्। अस्पतालको इमर्जेन्सीमा बिरामीको संख्या बढ़ेको छ। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डाक्टर खगेन्द्र भट्टका अनुसार वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानूनी कार्यवाहीको माग गर्दै देशैभरि आन्दोलन जारी भएको छ। खोज खबरमा अब पालो जनावाजको।
16: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
0: आज गुरु पूर्णिमा मनाइएको छ। आजको जनावाजमा हामीले केही विद्यार्थीलाई गुरु पूर्णिमा कसरी मनाउनु भयो भनी सोधेका छौं।
17: नमस्ते, मेरो नाम एल्विना रसाइली, 10 पढ्ने छात्रा हुँ। टिचर्सले हामीले एकदमै रमाइलो तरिकाले मनायौं। जस्तै सरले त भन्नुभएको थियो कि बाहिरको तरिकाले सेलिब्रेट नगर्ने, कल्चरल तरिकाले नै गर्ने भनेर भन्नुभएको थियो। हामीले पनि त्यस्तै अनुसार सरलाई, गुरुहरूलाई टिका लगाएर आशीर्वाद दिएर मनायौं। हामीले त्यस्तो अन्य खर्च गरेनौं।
18: नमस्कार, मेरो नाम दीपिका चौधरी, कक्षा 7-12 गते सबै साथीहरूसँग सल्लाह गरेर थोरै पैसा उठाएर 13 गते केक काट्ने, क्लासभरि बेलुन टाँसेका छौँ अनि टिचरहरूको लागि खादा ल्याएका छौँ। टिचरहरूसँग टिका लगाएर आशीर्वाद लिएर मनाएको छौँ।
19: मेरो नाम ऋतु सिंह खत्री हो, म क्लास 7C पढ्छु। डेकोरेसन गरेर साथीको सल्लाहले अनि केक पनि लिएर टिका लगाएर अनि आशीर्वाद लिएर मुडबरी हो, म 6 पढ्छु। मैले नि सबै टिचरलाई बोलाएको, हाम्रो क्लासमेटहरूले सबैले एकदमै राम्रो तयारीहरू गरेका थिए। हामीले चाहिँ सबै टिचरलाई बोलायौँ, केक ल्यायौँ, सबैलाई दियौँ, सबैले इन्जोय गर्नुभयो, हामीलाई धेरै धेरै आशीर्वाद दिनुभयो। थ्याङ्क यू अल द टिचर, थ्याङ्क यू सो मच।
0: सर्वोच्च अदालतले राजनैतिक दल त्याग गरेका स्थानीय तहका 8 जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 31 बमोजिम दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने कानून व्यवस्था रहेको छ। अदालतले कांग्रेस र एमालेबाट निर्वाचित भई अन्य दलमा आबद्ध भएका जनप्रतिनिधिहरू विरूद्ध परेका रिट निवेदनहरू एकमुष्ट रूपमा खारेज गरेको हो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। गुरू पूर्णिमाको अवसरमा टिकापुर योगाश्रममा कार्यक्रम। गुरू भनेको आध्यात्मिक चेतनाको संसार भएको योग गुरू पृथ्वी राज सिरीको भनाई। भगवतपुर घाटमा निर्माण भएको झोलुङ्गे पुल मर्मतका लागि एक हप्ता जावत बन्द। सामुदायिक वनलाई समयमै लेखा परीक्षण गरी साधारण सभा गर्न वन कार्यालयको निर्देशन। समयमा साधारण सभा नगर्दा अर्को वर्षको कार्यक्रम गर्न ढिलाइ। कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा आउँदो भदौ मशान्तभित्र गर्ने। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
11: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
12: शिविर सञ्चालन हुने स्थान
11: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते।
12: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते।
11: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म।
12: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म।
11: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म।
12: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म।
11: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म।
12: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म।
11: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म।
12: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
11: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
20: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
11: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088888, 98485015 र 98486134।
12: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
21: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सार्फे बनाजाए। मोबाइल नम्बर 98684 41208 ओ 98486 39261।
1: महापार्वती मेडिकल जोशीपुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: महापार्वती मेडिकल जोशीपुरमा यही श्रावण 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोस्।
1: मानसिक समस्याहरू जस्तै बेला बेलामा मुटु ढुकढुक हुने,
2: हातखुट्टा काप्ने या चिसो हुने,
1: टाउको दुख्ने,
2: धेरै पसिना आउने,
1: मनमा छटपटाहट हुने,
2: बढी रिसाउने,
1: झिझो मान्ने, झर्कने,
2: जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने,
1: छारे रोग, बाख्रे रोग वा मिर्गी,
2: कामकाजमा मन नलगाई दिक्क मानेर बस्ने, कामने वा बेला बेलामा बेहोस हुने,
1: नबुझ्ने कुरा वा अमिल्दो व्यवहार गर्ने, सुर बिग्रिने, बहुलापन,
2: एउटै कार्य बारम्बार दोहोर्याउने,
1: यौन इच्छा शक्तिमा कमी या असामान्यपन,
2: धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
1: बच्चा तथा वृद्धहरूले ओछ्यानमा पिसाब फेर्ने,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने,
1: निराशापन, उटी बेलै मरिहाल्छु कि जस्तो लाग्ने, जति उपचार गरे पनि ठिक नहुने
2: र रक्सी तथा लागू पदार्थ छोड्न चाहने।
3: डाक्टर आउने दिन यही श्रावण 16 गते शनिबार समय दिउँसो 1 बजेदेखि।
1: साथै एक्सरे र भिडियो एक्सरे, मुटुको एक्सरे, ईसीजी, ल्याब तथा 24 घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ।
2: सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216 14306 र 98486 39785।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध।
3: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी, सड़क किनारमै मल वस्तु नै कुरा देबी, साथै सड़क किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्नबा।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर

0: 出吗？
1: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टीकापुर।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही साउन 16 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोगको घोषणा। देवानजगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील।
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन।
0: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल। सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक। खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
0: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोरापको सरकारसँग 13 बुँदे माग। 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता।
3: अहिले हाम्रो राजमाथि जुन साङ्घातिक आक्रमण भयो थियो, त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स।
0: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनैतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
6: सिंहदरबारभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी देवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
6: सुनसरीको देवानगंजमा 2 समुदाय बीचको झडपमा प्रहरीले भीड नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ्दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
7: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं, त्योभन्दा पहिल्यै हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
6: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही, राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही, पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
8: जुन प्रकारको घटना

0: घटेको छ, त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक प्रसाम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
1: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जडासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
2: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
1: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फुलबारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
3: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
3: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद रायले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। बागले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत 3 दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिलसनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र संचालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच 5 बजे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न 7 दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। 5 बजे सहमति सँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
5: अहिले हाम्रो दार्चामाथि जुन साङ्घातिक आक्रमण भयो त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सकहरू असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
3: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोलिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि 1-1 विकेट लिनु भएको थियो।
6: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
7: बैतडीबाट 5 फेरी टिकट तिरेर आए, फेरि जाँदाखेरि पनि 5 फेरी तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
6: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग, रिपोर्ट सँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
12: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
13: गर्भवती हुँदा के खाने,
14: स्तनपानको मात्रा कसरी पुर्याउने,
13: शिशुलाई कहिलेदेखि थप खाना दिने,
14: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
13: यसको जवाब अनुमानमा होइन,
14: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
13: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
14: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा, बन्द इजलासमा हुने सुनवाई, मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालतले प्रसारणका लागि उपयुक्त नठहर्याएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री, समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
17: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पोन।
18: मेरो बिरामी चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी, तीनजनालाई लिएर आएको छु मैले। अहिले इमर्जेन्सीमा उपचार भइरहेछ, त्यो जानकारी चाहिँ हामीलाई भएन नि त, किनकि 81 अब अस्तिबाट बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, यहाँ चाहिँ अब यो सेवा सुविधा छैन। यहाँ सोध्यो 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूलाई, त्यो भन्ने गर्दा इमर्जेन्सीमा जानुहोस् भन्नु। इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ, त्यो त हामीलाई थाहा छैन नि त।
17: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका 1 मुसिया चौरका लोकराज भट्ट।
7: बैतडीबाट अब 5 फेरि टिकट तिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग म 1 महिना अगाडि सुई लगाएर गएको हुँ, बेसी 1 महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
17: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन 2 जनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
16: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
19: मेरो सानो छोरा 7 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एकै बस्नु परेछ। यहाँ सँगै भइए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
16: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि। विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट, अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिँदै गरेको प्रसंग। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो। तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ।
4: अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन है, त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ क्या। हजुरदेखि नै
5: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो। त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलिक गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
4: म सिङ्गर भएको 20 इयर्समा है एज हुँदा 28 वर्षको एज हुँदाखेरि भएको मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो। अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेको छ। यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि आफ्नो नहुन्छ।
5: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
6: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भन्ने त पटक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ। छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो, हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो। त्यो कुराको फरक चाहिँ छ।
5: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
7: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
8: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
7: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
5: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढ़ी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
9: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने, यो अल्छी छे खालको लान्छना लगाउने, उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेका कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू, ज्येष्ठ नागरिकको नि मन छ, भावना छ, भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्रै कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ, यो उमेर भनेको होइन, तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलिक धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै हिसाबले।
5: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
10: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
3: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसँग छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुधे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुधे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
11: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
12: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
13: साउन 16 गते तेस्रो शनिबारका दिन
14: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
12: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
14: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
13: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
15: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
16: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको। बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र। अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा। नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ। तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ। पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ। तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षाशास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

नमस्कार सम्पूर्ण गजलीय मनमुटुहरूमा साहित्यको विभाजन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलोक रिंग लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबन पहिलो गजल प्रस्तुत गर्दैछु हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा गजलकार विमला चन्द्र सानुजीको मुजारे मुसमन अखरब भरमा रहेको यो गजल।

हाल काठमाडौँमा कार्यरत बैतडकी स्रष्टा कसिलकार बिमला चन्द्र सानुजीलाई मुजारे मुसम्मख र बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश ब्राजुको हजज मुसद्दस सालिम बहरमा रहेको यो गजल।

पोखरा 26 कास्कीका स्रष्टागलका ऋषिकेश ब्राजुलाई हजज मुशद्द सालिम भरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार सुधीर थापाज्यूको मुत्कारिब मुसमन सालिम भरमारेको यो गजल।

काठमाडौंका स्रष्टा गजलकार सुधीर थापाज्यूलाई मुस्कारी मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। ललितपुरका स्रष्टा गजलकार अनुराग अरूणजीको हजत मुसद्द सालिम बहरमा रहेको यो गजल

ललितपुरका स्रष्टा गजलकार अनुराग अरूणज्यूलाई हजज मुशब्द सालिमभरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। गजुली धादिङका स्रष्टा गजलकार गम्भीर दुवारीज्यूको मुत्कारी मुसमन सालिम रहेको यो गजल।

गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीज्यूलाई मुत्कारी मुसमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पोखराकी स्रष्टा गजलकार रमा खतिवडाज्यूको रमल मुसद्दस महजुब भरमा रहेको यो गजल।

पोखराकी स्रष्टा गजलकार रमा खचिवडाज्यूलाई रमल मुसद्दस मजुबहरमा रहेको यो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। कञ्चनपुरका स्रष्टा गजलकार हरि सुनाज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको यो गजल।

कञ्चनपुरका स्रष्टा गजलकार हरि सुनारज्यूलाई मुत्कारी मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। सोरोन्चाक साथ सिरानचोक साथ उपल्लो गोहरे गोर्खाका स्रष्टा गजलकार केशव प्रसाद ढकाल प्रीत विज्यूको मुद्दारिक मुसमन महजुब बहरमा रहेको यो गजल हो।

0: आजको मधुबनको अन्तिम म आफ्नै एउटा गजल यहाँहरू समक्ष प्रस्तुत गर्दछु। मुजारे मुसम्म नखर भरमा रहेको छ।
1: हाँस्तै छ मान्छे एक्लै मान्छे

सिरानचोक सात उपल्लो गोरी गोर्खाका स्रष्टागलकार केशव प्रसाद ढकाल प्रीत विद्युलाई मुद्दारिक मुसमन मजु बरबारैको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै

जमात हेरे। कार्यक्रमको अन्तिममा मैले आफ्नै एउटा गजल प्रस्तुत गरेँ। हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौँ। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोताबृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारज्यूहरू हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा गजलकार विमला चन्द सानु, पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराल, काठमाडौँका स्रष्टा गजलकार सुधीर थापा, ललितपुरका स्रष्टा गजलकार अनुराग अरूण, गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडी, कञ्चनपुरका स्रष्टा गजलकार हरि सुनार, पोखराकी स्रष्टा गजलकार रमा खतिवडा, सिरानचोक सात उपल्लो गोहरे, गोर्खाका स्रष्टा गजलकार केशव प्रसाद ढकाल प्रेतवृद्धिहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलकनेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नजीलाई पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्घ आपन भवन से सेवा देती रहल सक्कू बेरमहेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 98-49-85-18-08।
3: टीकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
4: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड़न छोड़ी र सड़क पेटी छेउछाउमा नबादौं। सार्वजनिक स्थानमा माटो ढुंगा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
3: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
4: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टीकापुर कैलाली।
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
6: आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आज पीड़ितसँग सोधपूछ। पाँच बजे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि?
7: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास गर्छौँ।
6: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
8: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छनृ युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नवीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चार खुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनाव बीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देश समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसी भने,
9: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले चाहिँ त्यहाँको संगत अवलोकन प्लस व्यक्तका परिवार र सदस्यहरूसँग घटनाको बारेमा जानकारी दिने काम गर्यो।
6: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपूछबाट हालसम्म के देखियो भनी बीबीसीको जिज्ञासामा उनले भने,
9: शक्ति संकलन क्रममा भयो भने अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
6: पछिल्ला विकासक्रम बीच काठमाण्डुमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड़ निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छनृ अर्को विषय, सरकारसँग अघि साँझ सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने,
7: त्यसमा मुख्य बुधाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्य कर्मीमाथि कुटपिट दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यस बाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
6: यो सँगै अब चिकित्सकहरूको आन्दोलन विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
7: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने, अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ, त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले, नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता, यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
6: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
7: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
10: अब यस मामिलामा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्द्वलाई व्यवस्थापन गर्ने खालका

0: तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्द्वको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि हुन्, जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका।
1: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
0: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति छेक्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
1: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ, त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
2: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी संजय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। का स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है, मरम्मत करा जाए। एक चोट सेवा करना मौका जरूर देवी।
1: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
2: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
2: सरस्वती मावि बनगाउ, साउन 13 र 14 गते।
3: जनजाति आधारभूत विद्यालय ज्योतिनगर, साउन 15 र 16 गते।
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म।
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म।
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म।
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म।
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म।
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म।
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म।
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजे सम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485-018-88, 98485-015-56 र 98486-13-434।
3: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कर्मचारी भर्ना सम्बन्धी सूचना।
1: सामुदायिक रेडियो टीकापुर एफएम का लागि तपसिल अनुसारको जनशक्ति आवश्यक परेकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
0: जनशक्तिका विवरणहरू:
1: सहायक प्राविधिक संख्या एकजना पूर्णकालीन, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, रेडियो प्रविधिको बारेमा अनुभव र ज्ञान भएको।
0: पत्रकार संख्या एकजना, थारूभाषी पूर्णकालीन, योग्यता कम्तीमा स्नातक, रेडियो समाचार लेखन कार्यक्रम उत्पादन भएको र योग्यताफी जानेको।
1: सहायक प्राविधिक संख्या एकजना आंशिक, योग्यता कम्तीमा 12 कक्षा उत्तीर्ण, अडियो भिडियो सम्पादन सिप भएको।
0: बजार प्रतिनिधि संख्या एकजना आंशिक, योग्यता लेखा बजार शास्त्र विषयली कक्षा 12 उत्तीर्ण गरेको स्नातकलाई ग्रहायता।
1: समाचारदाता संख्या एकजना स्ट्रिङ्गर, अल्पसंख्यक थारू दलितलाई प्राथमिकता, योग्यता एसएलसी वा कक्षा 12 उत्तीर्ण गरेको, पत्रकारिताको अध्ययन वा अनुभवी।
0: पारिश्रमिक संस्थाको नियमानुसार हुनेछ। इच्छुक उम्मेद्वारले साउन 15 गतेसम्म आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र तालिम अनुभवका प्रमाणपत्र सहित सामुदायिक रेडियो टीकापुर एफएममा निवेदन पेश गर्नुहोला। थप जानकारी चाहिएमा फोन नम्बर 9811363633 सम्पर्क गर्नुहोला।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 6377 72।
3: कविता, यदि सक्छु भने मलाई बिर्सन प्रयास गर, सायद मैले यसो भन्दा तिम्रो मन दुख्छ होला, मेरो पनि त मन हो, सम्झ त कुनै दिन तिमीले पनि मलाई यस्तै भनेकी थियो।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-0-26।

0: ठिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: ठिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: साउन 16 गते तेस्रो शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली,
2: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: ओहो मेयर साहब नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
3: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
0: विपद बारे चासो राखौ, चनाको बनौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-0385-98-6540-77। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 टोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
3: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
3: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
5: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
3: नातिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888, 9845015156 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091562287983 5858 र 98650740770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
8: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
7: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
8: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
7: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
11: संगत राम्रो बुझेर मन फर प्रलाई।

महाराज संसारमा सबभन्दा गरीब को हो, धनी को हो, विद्वान को हो, मूर्ख को हो, दुर्जन को हो, सज्जन को हो भन्दा परोपकारी जो छ त्यो सज्जन, उपकारी सज्जन, अर्काको नक्सान बनाउने दुर्जन, आफ्नो गुण माने अर्कालाई अर्काको निन्दा गर्ने मूर्ख, आफ्नो गुण आफैले गाउने महामूर्ख, यसरी याद राख्नु। अनि त्यसपछिबाट गरीब बनेको को, धनी बनेको, स्वास्थ्य लाभ जोसँग छ त्यो धनी, रोगी गरीब बस यही हो। भगवानले अड्कलेर भन्नुभएको छ सबै कुरा याद राख्नु। जसका घरमा चिनी फ्याक्ट्री छ त्यो मान्छेलाई सुगर रोग, चिनी खान हुँदैन। जसका घरमा हेक्टरका हेक्टर जमिन छन् त्यो मसिनो चामल जसको फल छ, भात धान फल छ, त्यसले भात खान हुँदैन। जलाई जब जब यस किसिमबाट जब केही छैन त्यसलाई चाहिँ खान रुच्छ, हामीलाई पायो त्यो चिनी फाँकाका फाँका रुच्थ्यो छैन। त्यसै कारणले महाराज परीक्षित, यो संसार यस्तै हो, अड्कल गर्ने भगवान तुलो लिएर बस्नु भएको छ है। हुनेलाई खान रुच्दैन, नहुनेलाई खान रुच्छ, छँदै छैन, दुइटै बराबर। यस्तो भगवानको गति हो। गरीब भनेको हो रोगी, निरोगी भनेको धनी, यही सम्झनु है त। अरू पैसाको सवाल गए। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरेर ध्यान मनन कृतन योग आत्मगतिको प्रकरणहरू यथार्थ प्रमाण गराए, परमात्माको विषयमा प्रकाश पार्दै जब संगतको प्रवाह उत्तम भनेर बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा सद्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमत भागवत महापुराण दशम स्कन्ध मन एकादश स्कन्ध कति कथाको वर्णन विस्तार गरिन्छ भने देख्ने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतराजन परीक्षित, अब तपाईलाई मैले जुन कथाको उपाख्यान बताउँदै ल्याइराखेको छु, सबभन्दा पहिला याद राख्नु पर्ने कुरोको लागिमा उद्धवलाई भगवानले बडो गम्भीर वाणीमा सोच राखी बक्सियो। बाबुराजन, कर्म गर है, कर्म बलवान छ भनिदिनु। कर्म भनेको आफ्नो निधार होइन, पुरपुरो होइन, कर्म भनेको काम हो है, असल काम। स्नान गर्नु, सन्ध्या वन्दन, हरिहरार्थन गर्नु, अब यसमा तिमीलाई म नियम बताइदिन्छु। बिहान उठेर बेलुका सुत्ने बेलासम्म गर्ने नीतिगत कार्यक्रमको वर्णन सारा बताइदिन्छु, सुन। अब सबभन्दा पहिला के गर्नु, बिहान जुरोको उठ्नु, हातलाई ढोइदिनु, आफ्नो हातलाई सम्झिरहनु, यो त सम्झनु पर्छ। कराग्रे बसतो लक्ष्मी, कर मूल्य सरस्वती, कर मध्य स्थितो ब्रह्म, प्रभादे कर दर्शना भनेर हातलाई ढोगिदिनु है त। त्यसो भएपछि लक्ष्मीको बास बस्छ हात, हामीले हातलाई ढोगिदिन्छौँ र हेर्नुहोस् पैसा यही छ त, अनि बाँकी अंशका लागि। अनि पृथ्वीलाई गएर ढोगिदिनु, समुद्र बसते लक्ष्मी, पर्वत स्तन मण्डले विष्णु पत्नी नमस्तुभ्यम, पाद पर सक्षम सुने, पृथ्वीलाई ढोगिदिनु, अनि गएर कहाँ ठोकिदिनु भन्ने बारेमा, उत्तिष्ठ मलमूत्र त्याग गर्ने ठाउँमा नमस्कार गर्नु, उत्तिष्ठ सर्वदेवानाम, उत्तिष्ठ भूमि देवता, मलमूत्र करिष्यामि आज्ञा देऊ वसुन्धरा, बुझियो होला नि। अनि सुचिनीजी, अङ्ग सफाई, हात पाउ शुद्ध, नमद्वार शुद्ध, अनि दन्त मञ्जन, आयुर बलेश्व व्रत प्रजा पशु बसुनी छ ब्रह्म प्रगचै दे तन्नु दे वनस्पति भनेर, त्यो वनस्पतिलाई ढोगिदिएर गर्नु भनिया छ दति उनलाई। त्यो हिजो नि त्यही हो, आज नि त्यही हो, त्यो अहिले अलिक त्यो ठुटो कति ढोइदिनु त्यो जुठोलाई, ल भाइ अति लौ त भन दाँत खुवाई खुवाई पार्यो बस्यो है त। अनि दाँतै नभएकाले के गर्ने भन्दा, 16 पटक कुल्ला गरेर देब्रेपट्टि थुक्नु, दाहिनेपट्टि भगवान हुन्छन्, त्यसो भएर तिमीलाई भगवान दाइना हुन् भने यसै छैन, दाहिनेपट्टि ईश्वर राख्ने, त्यतापट्टि थुक्नुहुन्छ, देब्रेपट्टि थुक्नु। अनि स्नान गर्दाखेरिमा, म यो गाउँमा यो ठाउँमा यसरी बस्ने, मेरो नाम यो पवित्र जलले मैले स्नान गरे भनेर शरीर सम्पूर्ण भाग कति बाँकी नराखिकन नुहाउनु, नुहाउँदाखेरिमा बाहुन नुहाई नगर्नु, बाहुनले पुसार मागा नहुन्थ्यो होला नि त, औखराभरिको पानीले भित्तो नेत्रुकै आफूपट्टि एउटा थोपै छैन है, छोरी मान्छे नुहाइ नै गतिल छैन, धाग लाउनु पर्दा। र त्यसै कारणले यदि गरेपछि शरीर जब शुद्धि गर्नु, अनि त्यसदेखि पछाडिबाट शुद्ध शरीरको सम्पूर्ण भइसकेपछि, अनि जप गर्ने ठाउँलाई बिहान गर्दा पूर्वपट्टि, मध्याहमा उत्तरपट्टि, बेलुकामा पूर्वपट्टि, तारा छँदैमा स्नान गरेको छ भने बेलुकाको सन्ध्या घाम छँदैमा, घाम उदाएपछि गरिएको छ भने बेलुकाको सन्ध्या घाम हस्ताएपछि, अनि पृथ्वी मन्त्र से मेरु पृथ्वी से कुर्म देवता सुतल सन्ध्या आसने विनियोग भन्नु, अनि आफ्नो शरीरमा टीका लगाउनु, नभए जलको भने पनि टीका लगाउनु, र अनि भगवानको ध्यान गरिकन मन्त्र पढ्नु, रुद्राक्ष तुलसीका माला, रुद्राक्षका माला नभएदेखि सिपीका माला, नभएदेखि जब जनैलाई साथमा राखेर भगवानको भजनमा ध्यान मनन कीर्तन गर्नु, जप गर्नु, जप गर्दा पानी आत्मना गर्नु, अयम आत्मतत्व हृम वेतोत्तम क्लेम शुभतोत्तम अचुतायनमा केशवायनमा नारायणायनमा भन्नु, अनि जप गर्दाखेरिमा कहाँबाट सुरु गर्ने गरिया छ औंलो सार्नलाई, यहाँबाट सुरु गर्नु, यो साइली औंलाको बीचबाट, एक दुई तीन चार पाँच छ सात आठ नौ दस, फेरि यहीँ लैजानु है त। यसैलाई भन्छ जपको नीति, फर्र माथि माथि घुमाउने होइन,
यसै कारणले यो जप गरिसकेपछि लौ त काण गर्ने त लौ एकजनालाई देखाउन त उठाएर र आखिरमा यसरी सब कन जप गर्नु ध्यान गर्नु मनन गर्नु जप छै छैन लिया छै छैन कि अर्कालाई भन्नु पर्दैन यसो घोषियो घोषियो भइगयो अर्कालाई सुनाउनु पर्ने भए पो मिलेर जर मिलेर हिँड्छ भन्ने हुन्छ यसो घोषियो बस्यो त्यसै कारणले उभिएर पनि नगर्नु बसेर गर्नु भनिया छ जलमा मात्रै उभिएर गर्नु यसको नीति छ नहुनेले लिनु आफूले मन्त्र लिनु तपाईँको शरीरको बाहिर सफा केले गर्छ साबनले स्रफले केमिकलले सेम्पूले के गरे नुहाएर सफा हुन्छ बाहिर होइन भित्री सफा त भित्र त जब धेरै चित छ नि त दुर्जन्त यहाँ त राल खकार सिगान दिसा पिसाब मल मन्त्र सारा सम्पूर्ण रगत पित्त पानी सम्पूर्ण यही भित्रै छ त्यो त मलको भण्डार हो नि त शरीर त तर त्यो शुद्ध केले गर्छ भन्दाखेरिमा त्यो शुद्धि गर्नेवाला चाहिँ मन्त्रले गर्ने हो त्यसै कारणले मन्त्र चाहिँ जपेन भने त्यो अशुद्ध हुन्छ है त मन्त्र जप्नु जस्तै बेर भए पनि भगवान भन्नु सम्झनु जप्नु बाहिर स्नान गर्यो भित्र मन्त्रले स्नान गर्ने है त छैन भने लिनु छै छैन छ महाराज परीक्षितलाई सुखदेव स्वामीले यसरी पक्का छ त्यहाँ त किन नहुने नि छ राजा परीक्षित अनि त्यसपछिबाट एक एक गर्ने ठाउँलाई सोर्नु बढार्नु लिप्नु गाईको गोबरले मण्डलकार गर्नु भगवानको ध्यान गर्नु जवाष्ट कर्णिकाहरू राख्नु हवन गर्नु तर्पण गर्नु मार्जन गर्नु पाठ गर्नु प्रसाद चढाएको प्रभुको चरणोदक पान गर्नु अनि त्यसपछिबाट धुपबत्ती गरिसकेपछि भोजन गर्नु खाँदाखेरिमा भूपते स्व भुवन पते स्व भूतानाम पते स्व अग्नि वैशान राय स्व भनेर भोजन गर्नु अनि त्यसपछिबाट प्राणापान बिहान उदान समानलाई चित्त बुझाउनु अनि दिनभरि काम गर्नु रात्रि जब सन्ध्या गर्नु हरिआराधना गर्नु आरती गर्नु रात्रि सुक्त पढ्नु सुत्नु यही हो नियम महाराज सधैँका लागि भनेर गृहस्थीले गर्नुपर्छ सदा बाहर कर्म गृहस्थीले गर्नुपर्छ सदा बाहर कर्म भजन कीर्तन मनन गर्नु।

परीक्षितलाई सुखदेवले बताउनु भयो, अब यो ज्यादै कर्मकाण्ड लामो रहेछ भगवान, अब ज्ञानकाण्ड सुन्न पाम। कर्मकाण्ड त ज्यादै लामो भयो, दिनभरि पो लाग्ने भयो त भगवान त्यति गर्न त, कहिले जाहिर खान जाने, कहिले खेती गर्ने, कहिले व्यापार गर्ने, कहिले पढ्ने पढाउने। अब छोटो तरिकाले जब भनिदिन्छु सुन्नुहोस्, अब यो चाहिँ काम कहिले नबोल्नुहोस्, त्यो हो कर्मकाण्ड, यो ज्ञानकाण्ड है त, यो नि सम्झिरहनुहोस्। बिहान जुरुको उठ्नु, आफ्नो दुई घुँडामा लगाएर हात राख्नु, यसलाई भनिन्छ ज्ञान मुद्रा, अनि पूर्वपट्टि फर्कनु, सोझो पिलर शरीरलाई बनाउनु, अनि त्यसपछिबाट आफ्नो आसनबाट लिएर तालु समिन मेरुदण्ड छ, त्यो मेरुदण्डमा छवटा चक्रको कल्पना गर्नु, पुछारमा चारवटा अक्षर छ ओ स स स, त्यसको ध्यान गर्नु ज्योतिष चक्रको, अनि नाभिमा मूलाधार स्वाधिष्ठान भन्ने चक्र छ, त्यसको ब भ म ए र ल भन्ने अक्षरको ध्यान गरिकन सूर्यको तेज कान्तिले पूर्ण भएको ध्यान गर्नु, छातीमा चन्द्रमाको कान्तिले पूर्ण भएको भगवानको भजन गर्नु, दसवटा अक्षर छ ड ढ ण त थ द ध न प फ, अनि घाँटीमा जब मणिपुर अत्यन्त मणिको जस्तो ज्वालिमान शक्ति छ, जसमा अनाहत नामको चक्र हो, बाह्रवटा अक्षर छ, कबाट ठसम्मको अक्षर क ख ग घ ङ च छ ज ज य ट ठ, कबाट ठसम्मको अक्षर अटाउने हुनाले घाँटीको नाम कण्ठ भने हो, अनि त्यसदेखि माथि गएर दुई आँखाका बीचमा अचवर्ण भन्ने छ, त्यो अचवर्णमा जम्मा सोह्रवटा अक्षराधि ब्रह्म छन्, त्यसको नाम हो अ आ ई ऊ रि रि रि रि ए ऐ ओ औ अम अ, अनि गएर निधारमा दुईटा अक्षर छ जसको नाम हो हम स, हकार गर्दा नाकबाट बाहिर आउने, सकार गर्दा भित्र जाने, 21,600 पटक जम्मा सास फेर्ने, 600 गणेशलाई दिने, 6,000 ब्रह्माजी, 6,000 विष्णु, 6,000 शिव, 1,000 चिद आत्मा, 1,000 परमात्मा, 1,000 गुरुलाई दिएर जब संख्या निवेदन गर्ने। यति गरिसकेपछि अनि कुम्भका पूरक रेचक वायुलाई तानेर खिच्ने फाल्ने, अनि प्राणापान ज्ञानवदान समानमा लय गराउने, मुक्ति हुने, अनि सचिदानन्द स्वरूप भगवानको भजन गरी मुक्ति हुने, यही हो काम महाराज भनेर यो त 5-7 मिनटमा सकिने कुरो, अब बिहान भरि नलाग्ने कुरो यहाँलाई मैले प्रमाण गरे, यो कर्मकाण्ड र ज्ञानकाण्ड मेरो बाबु उद्धव, यो अत्यन्त गोपनीय कुरो हो, तिमीलाई मैले बताएँ, सुन उद्धव मेरो प्यारो साथी, यता सुन न उद्धव मेरो प्यारो साथी।

0: महाराज परीक्षित का हजुर माँ सुखदेव स्वामी आज्ञा गरी बक्सन्छ लौ त सबका ऋषेश्वर हो अब भगवान परमात्मा सँग उद्धव्यन्ती गर्नुहुन्छ परमात्मा अब मलाई छुट्टिएर जानु पर्ने हजुरसँगको चिन्ता अरू बाँकी केही चिन्ता छैन भनेर उद्धवजी धुरु धुरु रुँदै भगवानको चरणमा पाउको सेवा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
1: जे बोलो श्रीमद् भागवतमा प्राण हो
0: भो महाराज परीक्षित अब यो श्रीमद् भागवत महाप्राणको अहिले कति कथाको वर्णन गरिन्छ भनेदेखि शंकितमान राजा परीक्षितलाई सुखदेव स्वामीले कथाबाट बारम्बार प्रमाण गराउनु भो लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनेर आज्ञा गर्न लाग्नु भो भगवान जगतका नारायण बाबु उद्धवजी तिमी बसिरहौ अ म विदा हुन्छु भन्ने भगवानबाट हुकुम भो अनि त्यस बेलामा अत्यन्त आतिएर धुरु धुरु रुँदै उद्धवले विन्ती गर्नुभयो मेरो नारायण अब म कहाँ जाने मेरो जाने ठाउँ कहाँ मेरो परिवार बन्धु ब्रगादी कोही छैनन् केही छैनन् अब मैले हजुरै भन्दामा जीवन मैले अर्पण गरे तर अब मेरो जाने बेला भयो अब म कहाँ जाउँ भनेर उद्धवले दुई पाउ समातेर प्रभुको चरणमा रुनु भएको थियो भगवानलाई विष्ट विचित्तम प्रणय बगुणम धरिण राजन बहु मन्ने मन कृताञ्जलि प्रायदु प्रवीरम शरण प्रणत चरणारविन्दम भगवान मैले सारा सम्पूर्ण काम पूर्ण भएको छ अब मलाई यहाँ बस्नेको प्रबल आशा त बहुतै थियो मलाई हजुरले सुझाव भन्नुभएको छ म कहाँ जाम प्रभु भनेर उद्धवजीले दुई पाउ समातेर विन्ती गर्नुभयो भित्र विभितो मो मन्दकारो या श्रुतमे तप सन्निधान विवाह बसो किम समीप गस चेत तम विप्रदियन्त जाध्य भगवान कृष्णका दुई पाउ समातै डाको छोडेर रुँदै उद्धवजीले बारम्बार भगवानसँग एक क्षणमा भेटघाटमा छुट्टिने बेलामा पश्चाताप हुन्छ भने त्यस्तो जगतको मालिकसँगको 125 वर्ष प्रभुको पूर्ण आयु मध्येमा 114 वर्ष प्रभुको पाउको सेवा गर्ने उद्धवजीले छुट्टिने बेलामा डाको छोडेर रुँदै रुँदै प्रभुका पाउमा परेर घुँडा टेकेर हात जोडी विन्ती गर्न लाग्नुभयो अब म कहाँ जाने मेरो कोही छैन भनेर उद्धवले रोएको बेलामा भगवान भन्नुहुन्छ मेरो बाबु उद्धव तिमी नरोई नरोई नरोई अहिले यहाँबाट बिदा हुनुभयो कहाँ जाम परमात्मा भनेर उद्धवले दुई पाउ समातेर प्रभुका पाउमा छान हाल्दाखेरिमा भगवान उभाइछु भगवान आज्ञा गरी बक्सन्छ गच्छोद्धव मया दृष्टो बदरयाख्यम मम आश्रमम तत्तर पादयात्री श्रणोपस्पर्श नै सोचे तिमीलाई दिनुपर्ने उपदेश मैले दिइसके अब जरा ब्यादाले बढान्ने मलाई बेला भयो मेरो राजा तिमी अहिले बद्रीको आश्रममा जाऊ उत्तरापन्थमा बद्रीको आश्रममा गएर द्वारिकाको बाटो बद्रीको आश्रममा गएर थोरै दिनमा तिमी मुक्ति हो है भनेर प्रभु आज्ञा गर्नुहुन्छ महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब त्यहाँदेखिको प्रान्त सौनकादि ऋषि प्रणाली भनिकन सौनकादिका उपरमा पौराणिक सूतले नैमिषारण्य क्षेत्रमा आज्ञा गरिबक्स्यो लौ त महाराज परीक्षित अब परमात्माका दुई पाउमा समातेर उद्धवजी रुँदै रुँदै रुँदै रुँदै रुँदै अहिले बद्रीको आश्रम पटेको प्रस्थान गरिसक्नुभयो भगवानलाई देखुन्जेल हेर्नुभयो देख्न छोडेपछि रुँदै रुँदै जानुभयो परमात्मा पनि लौ त मेरो राजा तिमी विदा हो आफ्नो प्राण भन्दा प्यारो साथी 114 वर्ष साथमा रहेको स्वकीय सचिव आज विदाई भए अनि भगवान प्रभुका पाउमा समातेर रुँदै रुँदै जानुभयो उद्धवजी अनि परमात्मा पनि द्वारावती धाम सवारी हुनुभयो आफ्ना कुल कुटुम्बहरूलाई आज्ञा गर्नुभयो मेरा नातेदारहरू शङ्खद्वारा जानुहोस् मेरा छोराहरू सारा सम्पूर्ण नातिहरू कन प्रवास तीर्थमा जाउँ कलिको प्रभाव बढ़िसकेको कारणले स्नान गर्नु पर्यो दान गर्नु पर्यो यज्ञ गर्नु पर्यो अब यहाँ बस्नु हुँदैन निरानीहरूको गलामा भगवानले पोते र श्रीमा सिउँदो सिन्दुरले झल्किएको देखेर अब तिमीहरूको शरीरबाट आज यो सम्पूर्ण कुरा पुछिँदैछ भन्ने बुझेर भगवान लौ त मेरो पुरी द्वारावती तिमी बसिरहौ भनिकन भगवान त्यहाँबाट बिदाई होइ बक्सु अन्तिम चरण प्रभुको भयो द्वारावती धामबाट परमात्मा श्रीहरि कृष्ण संसारबाट बिदाईको लागि म अहिले प्रवास तीर्थ सवारी होइ बक्सु स्नान दान महात्मा योगभ्यास सारा भो महाराज खानेकुरा खाइयो दान गरियो अनि त्यसपछिबाट मदिराको प्रयोग हुन लागेछ हान्दा हान्दैमा आपसमा झगडाको शुरूआत भयो र हतियार सकिसकेपछि हिजो ब्राह्मणको श्रापबाट त्याडी भएको यारका भन्ने दुईपट्टिको मुसलको धारबाट त्याडी भएको झारले हानाहान गरेर 56 कोटी यदुवंशीको संहार भयो मरे गए बलरामलाई आइरहेका थिए बलरामजीले पूर्वरो धारणा गर्ने प्रभुबाट आज्ञा गर्दा मेरो परमात्मा मैले त हजुरलाई सामान्य सम्झेको थिएँ मेरो भाइ भनेको थिएँ जगतको नारायण हुनुहुँदो रहेछ भनेर शेष नाम गरेको धाम भनेर बलराम जानुभयो अनि भगवान जगतका नारायण आफ्नो जब दाहिनेपट्टिको तिग्रा लिएर देब्रेको मामा तिग्रामा अड्याएर बलरामलाई आइरहेका थिए बलरामजीले पूर्वरो धारणा गर्ने प्रभुबाट आज्ञा गर्दा मेरो परमात्मा मैले त हजुरलाई सामान्य सम्झेको थिएँ मेरो भाइ भनेको थिएँ जगतको नारायण हुनुहुँदो रहेछ भनेर शेष नाम गरेको धाम भनेर बलराम जानुभयो अनि भगवान जगतका नारायण आफ्नो जब दाहिनेपट्टिको तिग्रा लिएर देब्रेको मामा तिग्रामा अड्याएर पाहुमा प्राण वायु सारा सम्पूर्ण लगेर खिचेर ती खटखट चलाइरहनु भएको थियो। जरा नाम गरेको व्याध आयो, मिर्ग भनेर प्रभुका चरणमा बाण हानेको थियो, ठङ्ग लागेको थियो। परमात्माको चतुर्बाहु नारायण भो, परमात्मा कृष्णको कृष्ण अवतार समासद भो, अहिले वैकुण्ठ परम धाम प्रभुको सवारीको निमित्त प्राण वायु गयो। जय बोलो कृष्ण अवतार भगवानको। त अघिल्लो जन्मको व्याधा होस्, त अघिल्लो जन्मको बालीको छोरो अङ्ग दोष, तलाई मैले तेरो पिताजीलाई मारिसकेपछि के माग्छस् भनेर भन्दा, तपाईलाई मैले मार्न पाऊ भनेको हुनाले तेरो हातबाट भक्त भत्सल मैले मरिनु पर्ने कबल गरे, पूर्ण भयो। जहाँ स्वर्ग भनेर जरा व्याधालाई स्वर्ग पठाइ बक्स्यो। कृष्ण भगवानको चरणमा गएर विन्ती गरेर अर्जुनले पाउ पर्नु भयो। दारुक नामको सारथीले विमान ल्याएर अड्याउनु भयो, भगवान अब म कहाँ जाने हो भन्दा, बाबु अर्जुन पाँचवटा पाण्डवहरू तिमीहरू स्वर्ग जाऊ राजा, परीक्षितलाई राज्य देऊ, अब बस्नु हुँदैन भन्ने आज्ञा हुँदा, भगवान म सँगै जान्छु भन्नुभएको थियो, मेरो प्यारो साथी उद्धव पनि विदा भए, तिमी पनि जाऊ भन्नुभयो। मेरा रानीहरू जति सती जान्छन् सती जानलाई सती जान देऊ, सती नजाने जतिलाई चाहिँ अहिले लगेर नतिलाई सुम्पा गरिदेऊ भनेको हुनाले भगवान हरिको आज्ञा मुताबिक अर्जुन रुँदै रुँदै जानुभयो। 16108 रानीहरू यो जमा आसिरहनु भएको, नाचिरहनु भएको। लौ त महारानीहरू, जगतको नारायण परमात्माको परम धाम बलराम समेत 56 कोटी वंशीको संहार प्रवास तीर्थमा आज भयो श्रापबाट भन्ने थाहा पाएपछि, आठवटा रानी रुक्मणी जामवती सत्यभामा कालिन्दी मित्रविन्द सती जानुभयो। त्यो वृद्ध पिताजी त्यो वृद्ध माताजी अहिले रुँदै रुँदै रुँदै आफ्नो प्राणभन्दा प्यारो कृष्ण पुत्रको र बलरामको 56 कोटी यदुवंशीको संहार सुनेर अग्निमा प्रवेश गरिदिनु भयो। सात्विकी अनिरुद्ध तसार तसर्थ फेरि जो राजा उग्रसेन सारा प्राणावती गरे, अनि त्यसदेखि पछाडि भगवानलाई ठूलो बाल अर्चन पर्यो। बुबा मोमा आठ रानी आगोभी

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।